र परिश्रमका साथ बत्ती बाल्ने तेल तयार पार्दथिन्। ती दुई महिना उनीहरूले एउटै पनि हिंसक कार्य गरेनन्। मणिगिरीबले राजन दुई महिनाको लामो र धैर्यपूर्ण प्रतीक्षापछि अन्तत चौतर्फी कल्याण गरी पापहरूलाई पखाल्ने र पुण्यको वर्षा गर्ने साक्षात श्री पुरुषोत्तम मासको दिव्य आगमन भयो। महिनाको पहिलो दिनदेखि नै मणिगिरीब र उसकी पत्नीमा एउटा नयाँ ऊर्जा र उत्साह देखियो। उनीहरूका भित्र अलिकति पनि आलस्य वा थकाई थिएन। उनीहरूले बिहानै सूर्योदय हुनुभन्दा अगाडि ब्रह्म मुहूर्तमा उठेर वनको पवित्र नदीमा गएर स्नान गर्दथे। त्यसपछि आफ्नो झुपडीलाई गोबर र माटोले लिपेर पवित्र बनाउँदथे। उनीहरूले काठ र पातहरूबाट एउटा सानो मन्दिर जस्तो बनाएका थिए, जहाँ उनीहरूले गुरु उग्रदेवले बताएका भगवान श्रीकृष्णको मानसिक स्वरूपको स्थापना गरे। रात्रि पर्ने बित्तिकै जब त्यो वन हिंसक जनावरको गर्जनले थर्किन्थ्यो र चारैतिर घोर अन्धकार छाउँथ्यो, तब मणिगिरीब र उसकी पत्नीले बडो जतनका साथ तयार पारेको इङ्गुदीको तेलद्वारा सुन्दर र उज्यालो प्रकाश दिने दीपकहरू जलाउन थाले। उनीहरूले केवल आफ्नो झुपडीमा मात्र होइन, जंगलको मार्गमा पवित्र रुखहरूको फेदमा जहाँ जहाँ अन्धकार बढी हुन्थ्यो त्यहाँ त्यहाँ दीपहरू स्थापना गरे। उनीहरूले महिनाको एउटा पनि दिन खाली जान दिएनन्। रात्रिको समयमा ती दीपहरू हावाको झोकाले ननिभुन् भनेर उनीहरू दुवै पालो पालो रातभरि जागराम बस्दथे र दीपको रक्षा गर्दथे। बत्तीमा तेल थप्दै उनीहरू ओम नमो भगवती वासुदेवाय अखण्ड जप गरिरहन्थे। यस प्रकार उनीहरूले बिना कुनै अल्छीपन परम आनन्द र भक्ति भावका साथ पुरै पुरुषोत्तम महिना दीपदान गर्दै बिताए। यो भयानक र अन्धकारमय वन ती दीपहरूको प्रकाशले साक्षात देवलोक जस्तै चम्किन थाल्यो। महर्षि अगस्त्य अगाडि भन्नुहुन्छ, हे राजन चित्रबाहु, पुरुषोत्तम मासको त्यो दीपदानको प्रभाव यति धेरै अलौकिक र शक्तिशाली भयो कि साक्षात महायोगी उग्रदेवको कृपा र भगवान पुरुषोत्तमको आशीर्वादले मणिगिरीब र उसकी पत्नीको अन्तकरण पूर्ण रूपमा शुद्ध भयो। उनीहरूको भित्र रहेका काम, क्रोध, लोभ, मोह, अहंकार र नास्तिकता जस्ता समस्त पुराना पाप रूपी विकारहरू सधैँका लागि पखालिए। उनीहरूको हृदय साक्षात गंगा जल जस्तै पवित्र, निर्मल र पारदर्शी बन्यो। पहिले जो मणिगिरीब अरूको धन लुट्न र जीव हिंसा गर्नमा आनन्द लिन्थ्यो, अहिले उसलाई सम्पूर्ण संसारमा भगवान श्रीहरिको रूप देख्न थाल्यो। उनीहरूले आफ्नो बाँकी जीवन केवल भगवत चिन्तन र लोक कल्याणको भावनामा बिताए। यस प्रकार पवित्र र सात्विक जीवन बिताउँदै जब उनीहरूको यस पृथ्वी लोकको आयु समाप्त भयो, तब उनीहरूले बडो सुखपूर्वक कुनै पनि कष्ट र पीडा बिना मरणलाई प्राप्त गरे। मृत्युको समयमा उनीहरूको मनमा कुनै पनि सांसारिक वासना वा डर थिएन, केवल भगवान श्रीकृष्णको मुरलीधारी स्वरूपको याद थियो। त्यसैले भनिन्छ, जसको अन्त्य राम्रो हुन्छ उसको सबै कुरा राम्रो हुन्छ। महर्षि अगस्त्य भन्नुहुन्छ, हे महाराज, जब मणिगिरीब र उसको पत्नीको प्राण निस्कियो तब त्यहाँ एउटा परम अद्भुत दृश्य देखियो। सामान्यतया पापी र अधर्मी मानिसहरूको प्राण लिनका लागि यमराजका भयानक काला र डरलाग्दा दूतहरू आउने गर्दछन्। तर मणिगिरीबले पुरुषोत्तम मासको जुन दीपदानको महापुण्य कमाएको थियो त्यसको तेजको अगाडि यमदूतहरू टिक्न सकेनन्। उनीहरू टाढैबाट डरले थरथर काँप्दै भागिहाले। यसको विपरीत साक्षात वैकुण्ठ लोक र स्वर्ग लोकबाट भगवानका परम प्रिय विष्णु दूतहरू हातमा शङ्ख, चक्र, गधा र पद्म लिएर पिताम्बर वस्त्र पहिरेर एउटा अत्यन्तै भव्य, चम्किलो र दिव्य विमान लिएर त्यहाँ प्रकट भए। दुवै स्त्री पुरुषको आत्माले दिव्य र तेजोमय रूप धारण गर्यो। विष्णु दूतहरूले उनीहरूको शिरमा पुष्प वृष्टि गरे र आदरपूर्वक उनीहरूलाई विमानमा विराजमान गराए। उनीहरू बडो शान र आनन्दका साथ परम पावन स्वर्गलोकमा गए। त्यहाँ देवराज इन्द्र र अन्य देवताहरूले उनीहरूको भव्य स्वागत गरे। त्यहाँ उनीहरूले हजारौं वर्षसम्म देवराज इन्द्रको समान अनेकन प्रकारका अलौकिक दिव्य, अमूल्य र ऐश्वर्यशाली भोगहरू भोगे। त्यहाँ उनीहरूलाई कुनै पनि प्रकारको दुःख, रोग वा चिन्ताले छुन सकेन। उनीहरूको त्यो स्वर्गवास साँच्चै नै उनीहरूको भक्ति र साधनाको प्रतिफल थियो।
महर्षि अगस्त्य राजा चित्रबाहुलाई उनको वर्तमान पहिचान

बुझाउँदै भन्नुहुन्छ, शास्त्रको यो नियम छ कि जब मनुष्यको स्वर्गको पुण्य भोग समाप्त हुन्छ तब उसले पुनः यस मर्त्यलोकमा आफ्नो बाँकी रहेको पुण्य र संस्कार अनुसार जन्म लिनु पर्दछ। तर जो मनुष्य पुरुषोत्तममा मासको व्रत वा दीपदानको पुण्य बोकेर स्वर्ग जान्छ उसको पुनर्जन्म कुनै साधारण परिवारमा हुँदैन। उही उग्रदेव ब्राह्मणको यो अमोद कृपा र पुरुषोत्तम व्रतको बाँकी रहेको महापुण्यको प्रभावले ती दुवै स्त्री पुरुष यस मृत्युलोकमा पुनः एकपटक सबैभन्दा श्रेष्ठ र उच्च राजकुलमा जन्म लिन सफल भए। हे महाराज, पूर्व जन्ममा तिमी जो घोर वनमा धनुष बाण उठाएर सधैँ मृग सिंह र हिंसक जनावरको शिकारमा तत्पर रहन्थ्यौ उही मणिग्रीव शूद्र तिमी यस जन्ममा महाप्रतापी राजा वीर बाहुका परम योग्य सुरवीर र पराक्रमी पुत्रको रूपमा जन्म लिएर राजा चित्रबाहुको नामले संसारभरि विख्यात भएका छौ। तिम्रो यो विशाल साम्राज्य, तिम्रो यो अतुल धन सम्पत्ति र तिम्रो यो सुरवीरता कुनै संयोग होइन। यो त उही पूर्व जन्ममा वनको अन्धकारमा इङ्गुदीको तेलले बालेको बत्तीको अलौकिक प्रकाश हो जसले आज तिम्रो सम्पूर्ण जीवनलाई आलोकित पारिरहेको छ। महर्षि अगस्त्य राजा चित्रबाहुलाई उनकी रानीको पूर्व जन्मको रहस्य खोल्दै अगाडि भन्नुहुन्छ, हे राजन, तिमीले मलाई सोधेका थियौ कि तिमीलाई यति धेरै पतिव्रता सुन्दरी र महाभाग्यशाली स्त्री कसरी प्राप्त भइन्। अब यसको रहस्य पनि सुन। यस समय तिम्रो राजदरबारमा तिम्रो आधा अङ्गलाई धारण गर्ने अर्थात् तिम्री जो यो परम सुन्दरी अर्धाङ्गिनी रानी छिन् उनी पूर्व जन्ममा पनि तिम्री उही पतिव्रता पत्नी थिइन् जसले जङ्गलको घोर दुःख भोक र प्यासमा पनि तिम्रो साथ कहिले छोडिनन्। उनले तिम्रो पाप कर्मको समयमा तिमीलाई सहिन् र जब तिम्रो मनमा दया जागृत भयो तब उनी तिम्रो साथमा लागेर उग्रदेवको सेवामा समर्पित भइन्। शास्त्रको यो परम अकाट्य र दिव्य नियम छ कि जो पतिव्रता स्त्री हुन्छन् उनले आफ्ना पतिको पुण्यको आधा भाग स्वतः नै प्राप्त गर्दछिन्। त्यसै गरी पतिले गरेको व्रत र साधनाको फल पनि पत्नीलाई मिल्दछ। तिमी दुवैले मिलेर जंगलमा इङ्गुदीको तेलले दीपदान गरेका थियौ, तिमीहरू दुवैको सामूहिक प्रार्थना थियो, त्यसैको फलस्वरूप आज तिमीलाई यो अकण्टक राज्य प्राप्त भएको छ र उनी पुनः तिम्री रानी बनेर तिम्रो जीवनलाई सुखमय बनाइरहेकी छिन्। तिमीहरूको यो सम्बन्ध केवल यस जन्मको मात्र होइन, यो त जन्म जन्मान्तरको पवित्र बन्धन हो। महर्षि अगस्त्य दीपदानको सर्वव्यापक र सर्वोच्च महिमाको वर्णन गर्दै भन्नुहुन्छ, हे चित्रबाहु, तिमी आफै आफ्नो बुद्धिले विचार गर। जब पूर्व जन्ममा दारिद्र्य अज्ञानता र असहाय अवस्थामा रहेर वनको एउटा तुच्छ जङ्गली जडीबुटी इङ्गुदीको तेलले मात्र पुरुषोत्तम मासमा दीपदान गर्दा तिमीलाई यति ठूलो चक्रवर्ती साम्राज्य अथवा धन सम्पत्ति र स्वर्गको सुख प्राप्त भयो भने यदि यस संसारमा कुनै मनुष्यले समृद्धिको अवस्थामा रहेर आफ्नो घरमा वा भगवानको मन्दिरमा गाईको शुद्ध घिउद्वारा अथवा तिलको सुगन्धित तेलद्वारा भगवानको अगाडि महिनाभरि अखण्ड दीपक कहिले ननिम्ने बत्ती बाल्दछ भने उसको मिल्ने फलको बारेमा त भन्नु नै के छ र। उसलाई त साक्षात त्रैलोक्यको आधिपत्य रिद्धि सिद्धि र अनन्त गुणा बढी पुण्य मिल्दछ। यसमा संसारमा कुनै पनि प्रकारको संशय वा शंका छैन। पुरुषोत्तम मासको दीपकको यस्तै महामहिमामय र अचम्मको फल शास्त्रहरूमा बताइएको छ। घिउको दियोले सात्विक ऊर्जा बढाउँछ भने तिलको तेलको दियोले समस्त अनिष्ट र ग्रह दोषलाई शान्त पार्दछ। तसर्थ प्रत्येक मनुष्यले आफ्नो कल्याणका लागि यस महिनामा दीपदान अवश्य गर्नुपर्दछ। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन, दीपदानको त यति ठूलो अनन्त महिमा छ भने यदि कुनै मनुष्यले दीपदानका साथसाथै पुरुषोत्तम मासमा पूर्ण श्रद्धाका साथ निराहार बसेर वा केवल गाईको दूध पिएर वा फलाहार गरेर उपवास आदि कठिन व्रत पनि गर्दछ भने उसको पुण्यको त गणना साक्षात ब्रह्मा विष्णु र महेश्वरले पनि गर्न सक्नुहुन्न। त्यस्तो मनुष्य यस संसारमा समस्त भौतिक सुखहरू भोगहरू र ऐश्वर्यलाई भोगेर अन्त्यमा संसारको जन्म मरणको यो घोर चक्रबाट पूर्ण रूपमा मुक्त हुन्छ। उसलाई कहिले पनि नाश नहुने साक्षात भगवान श्रीकृष्णको परम प्रिय दिव्य धाम अर्थात् गोलोक धाम प्राप्त हुन्छ। गोलोक धाममा पुगेपछि मनुष्य कहिले पनि यस दुःखद संसारमा फर्केर आउनु पर्दैन।
तसर्थ पुरुषोत्तम मासको व्रत र दीपदान यस कलियुगमा मनुष्यका लागि साक्षात कल्प विश्व समान हुन्। महर्षि वाल्मीकि राजा दृढ धनुवालाई भन्नुहुन्छ, हे राजन, यस प्रकार महायोगी अगस्त्य मुनिले राजा चित्रभाउको राजदरबारमा बसेर उनको पूर्वजन्मको त्यो पापी मणिग्रीवको वृत्तान्त, उग्रदेवको कृपा, इङ्गुदी तेलको दीपदान र त्यसबाट प्राप्त भएको यो साम्राज्यको सम्पूर्ण रहस्य विस्तारपूर्वक सुनाउनुभयो। आफ्नो पूर्वजन्मको कथा सुनेर राजा चित्रभाउको मनमा भगवान पुरुषोत्तम, आफ्नी रानी र अगस्त्य मुनि प्रति कृतज्ञता र भक्तिको सागर उर्लियो। उनको अहंकार पूर्ण रूपमा नष्ट भयो। राजा चित्रभाउ र उनकी रानीले महर्षि अगस्त्यको चरणमा साष्टाङ्ग दण्डवत प्रणाम गरे। राजाले महर्षिको पुनः विविध अमूल्य उपहारहरू, बहुमूल्य रत्नहरू, गहुँ, चामल, वस्त्र र स्वर्ण मुद्राहरूद्वारा भव्य राजकीय सत्कार र पूजन गरे। महर्षि अगस्त्य राजा र रानीको यस्तो निष्कपट भक्ति, नम्रता र सत्कारबाट अत्यन्तै प्रसन्न हुनुभयो। उहाँले राजा र रानीलाई उनीहरूको राज्यमा सधैँ सुख शान्ति समृद्धि रहोस्, प्रजाको कल्याण होस् र अन्तमा भगवान श्री विष्णुको परम पद प्राप्त होस् भनी अमोद र कहिले असफल नहुने आशीर्वाद प्रदान गर्नुभयो। राजा र सम्पूर्ण दरबारलाई आशीर्वाद दिइसकेपछि महायोगी अगस्त्य मुनि त्यहाँबाट हावाको झोका जस्तै अत्यन्तै शान्त भावले आकाश मार्ग हुँदै आफ्नो दिव्य आश्रमतर्फ प्रस्थान गर्नुभयो। राजा चित्रबाहुले उहाँ गएको मार्गलाई हेर्दै भगवानको नाम संकीर्तन गर्न थाले। सुतजी भन्नुहुन्छ, हे नैमिषारण्यका सौनकादि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढ धनुवालाई दीपदानको यो परम अद्भुत र कल्याणकारी महिमा सुनाउनु भयो, जसले यो प्रमाणित गर्दछ कि समय जतिसुकै कठिन भए पनि, परिस्थिति जतिसुकै विपरीत भए पनि, यदि मनुष्यको मनमा श्रद्धा र गुरु वचन प्रति विश्वास छ भने वनको जंगली तेलले बालेको बत्तीले पनि मनुष्यलाई राजा बनाउन र स्वर्ग पठाउन सक्दछ। राजा दृढ धनुवा महर्षि वाल्मीकिको मुखारविन्दबाट यो 24 अध्यायको अमृतमय कथा सुनेर आनन्दको महासागरमा डुबे। उनको मनमा पुरुषोत्तम मासप्रति श्रद्धा अझ बढी प्रगाढ भयो। हे ऋषिहरू, यो 24 अध्याय पुरुषोत्तम मासको परम उज्यालो दियो हो, जसले हामी सबैलाई भक्ति र परोपकारको बाटो देखाउँछ। अब यसपछि यस परम पावन पुरुषोत्तम मासको व्रतको समापन वा उद्यापन कसरी गर्नुपर्दछ, व्रतको समाप्तिमा कस्तो दान दक्षिणा दिनुपर्दछ र राजा दृढ धनुवाले अगाडि के गरे, यो सम्पूर्ण अलौकिक रहस्यमय र कल्याणकारी वृत्तान्त अब आगामी 25 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तारपूर्वक वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्म्ये नारायण नारद संवादे श्री कृष्ण युधिष्ठिर संवादे राजा दृढ धनुवा वाल्मीकि संवादे पुरुषोत्तम मास दीप दान महात्म्ये चित्रबाहु पूर्व जन्म चरित्रे चतुर्विशम तितमो अध्याय सम्पूर्णम्। जय श्रीमन नारायण, जय श्री हरि।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन प्रसारण सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको 6 बज्यो।

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जली र पुष्पाञ्जलीमा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: अहिलेसम्म हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जलि।
1: आदरणीय श्रोता, कार्यक्रम पुष्पाञ्जलिमा अहिले यहाँ केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: साथी।
1: हाल हुने श्रोता सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जलि, र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ। यति बेला बिहानको 6:30 हुँदैछ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रणालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
4: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
3: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर ब्याङ्क मुनि सम्पर्क नम्बर 5320411 98020678888।
4: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।

0: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *1415 हैश डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस।
3: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
2: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
3: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
2: सेमिनार गोष्ठीका लागि उपयुक्त
3: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
2: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
3: सम्पर्क नम्बर
2: 9141470164,
3: 9032445 54,
2: 9849, 5287181।

किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जलि।
1: यी व्यावसायिक सन्देश पश्चात पुनः एकपटक यहाँलाई स्वागत छ। आदरणीय श्रोता, अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम पुष्पाञ्जलि र पुष्पाञ्जलिमा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

0: sundermanja karyakram puspanjali
1: श्रोता कार्यक्रम पुष्पांजलि अहिले यहाँ सुन्दै हुनुहुन्छ र कार्यक्रममा केही सुमधुर भजनको क्रममा हुनुहुन्छ।

हवस्त आदरणीय श्रोता, प्रस्तुत यो भजनका साथ साथै कार्यक्रमको भने निर्धारित समय यही पूरा भएको हुँदा अब अहिलेलाई छुट्टिने समय। कार्यक्रमबाट प्रस्तुता म युवेन्द्र बिदा माग्दछु। आजको यहाँको दिन अत्यन्त मङ्गल रहोस्, शुभ रहोस्, यही कामनाका साथमा नमस्कार।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

0: जय माता दी गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
1: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको प्रभातकालीन सेवाका विविध कार्यक्रममा हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 24 दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गतको 24 अध्याय।

आदरणीय श्रोता, पुरुषोत्तम मास महात्म्यको कथा प्रसंगलाई अगाडि बढाउने क्रममा यो 24 अध्यायमा सुतजी भन्नुहुन्छ, हे परम पावन भगवत अनुरागी, वेद वेदाङ्गका पारङ्गत विद्वान र नैमिषारण्यको यस पवित्र शान्त एवं दिव्य तपोभूमिमा हजारौं वर्षसम्म चलिरहेको महान ज्ञान योग्यको अनुष्ठानमा दीक्षित हुनुभएका शौनकादि ऋषिगण हजुरहरूले अघिल्लो 23 अध्यायमा महर्षि वाल्मीकिद्वारा राजा दृढधनुवालाई श्रवण गराइएको त्यो परम पावन पूर्वजन्मको इतिहास श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी पूर्वजन्ममा मणिग्रीव नामको एउटा नास्तिक दुष्ट कृतघ्न र जाति च्युत क्षुद्रले घोर वनमा बाटो भुलेर मृत्युको मुखमै पुगेका वृद्ध महायोगी उग्रदेव ब्राह्मणलाई आफ्नो कुटीमा ल्याएर आफ्नो पतिव्रता पत्नीका साथ निस्वार्थ भावले सेवा शुश्रूषा गर्यो। अब यस 24 अध्यायमा कथाले एउटा अत्यन्तै प्रकाशमय अलौकिक र आध्यात्मिक रूपान्तरणको महाक्षेत्रमा प्रवेश गर्दछ। जब एउटा पापी र दरिद्र मनुष्य साक्षात भगवानका परम भक्त र सिद्ध महात्माको शरणमा पर्दछ तब उसको भाग्य कसरी क्षणभरमै बदलिन्छ र पुरुषोत्तम मासमा गरिने एउटा सानो दीपदान बत्ती बाल्ने कार्य

कसरी मनुष्यलाई त्रैलोक्यको ऐश्वर्य र गोलोकको धामको सुख प्रदान गर्दछ भन्ने रहस्य यस अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ। महर्षि वाल्मीकिले राजा दृढधर्माको संशय निवारण गर्नका लागि अगस्त्य मुनि र राजा चित्रबाहुको त्यस संवादको अन्तिम र परम फलदायी भाग वर्णन गर्नुहुनेछ। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता चिन्ता र विचारहरूलाई त्यागेर एकाग्र चित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे प्रतापी राजन दृढधनवा, जब महायोगी उग्रदेवले मणिग्रीव र उसकी पत्नीको निस्वार्थ सेवाबाट प्रसन्न भएर उनीहरूको दुःख दूर गर्ने प्रतिज्ञा गर्नुभयो, तब मणिग्रीवको कठोर हृदय पूर्ण रूपमा पग्लिएर पानी पानी भयो। उसले आफ्नो अगाडि साक्षात भगवान नारायणको रूपमा ती वृद्ध ब्राह्मणलाई देख्यो। मणिग्रीवले उग्रदेवलाई आफ्ना पूर्वजन्मका समस्त नीच कर्महरू, डकैती, चोरी, जीव हिंसा र आफ्ना नातेदारहरूबाट पाएको तिरस्कारको लज्जास्पद नागबेली उग्रदेवका चरणमा पोखिदियो। उसको आँखाबाट पश्चातापका आँसु अविरल रूपमा बग्न थाले। मणिग्रीवले उग्रदेवको पवित्र चरण कमलमा आफ्नो शिर राखेर साष्टाङ्ग दण्डवत प्रणाम गर्यो र हात जोडेर गदगद कण्ठले भन्न लाग्यो, हे ब्राह्मण देव, हे करुणाका सागर, म यस संसारकै सबैभन्दा अधर्म नीच र पापयुक्त प्राणी हुन्। मैले जीवनभरि केवल अधर्म र पाप मात्र कमाएको छु, जसको फलस्वरूप आज म यस भयानक वनमा दरिद्रताको घोर यातना भोगिरहेको छु। तर हे महात्मन, आज मलाई दृढ विश्वास प्राप्त भएको छ कि मेरो कुनै न कुनै कति पूर्वजन्मको अज्ञात सत्कर्म वा पुण्यको उदय हुनुपर्दछ, जसको कारण हजुर जस्ता महान सिद्ध योगी र साक्षात त्रिकालदर्शी महात्मा यस मानव विहीन भयानक वनमा मेरो यस भग्नावशेष जस्तै कुटीमा पधारेर मलाई दर्शन दिनुभयो। सन्तहरूको आगमन कहिले पनि बिना कारण हुँदैन। हे प्रभु, म हजुरको शरणमा परेको छु। म यस घोर दरिद्रताको महासागरमा डुबिरहेको छु, जहाँबाट निस्कने मलाई कुनै मार्ग थाहा छैन। कृपा गरेर म पापयुक्त जीवमाथि अनुग्रह गर्नुहोस्, दया गर्नुहोस्। हजुरले मलाई त्यस्तो कुनै दिव्य उपदेश रूपी पदार्थ, मन्त्र वा साधनाको मार्ग बताइदिनुहोस् जसले मलाई कृतार्थ गरोस्। मलाई यस्तो ज्ञान दिनुहोस् जसको प्रभावले मेरो यो पहाड जस्तै ठूलो र घोर तीव्र गरिबी र कष्ट क्षणभरमै नष्ट होस्। मेरा समस्त पुराना पाप कर्महरू भस्म हुन् र म यस संसारका समस्त बन्धनहरूबाट मुक्त भई अतुल्य ऐश्वर्य, धन, वैभव र सुख प्राप्त गरेर आफ्नो इच्छा अनुसार स्वतन्त्र भई शानसँग विचरण गर्न सकूं। हे देव, मलाई यस अन्धकारबाट प्रकाशतर्फ लिएर जानुहोस्। मणिग्रीवको यस्तो निष्कपट आत्मसमर्पण, साँचो पश्चाताप र करुणाले भरिएको पुकार सुनेर महायोगी उग्रदेवको हृदय करुणाले भरिएर आयो। सन्तहरू स्वभावैले दयालु हुन्छन्। उनीहरू पापीसँग होइन पापसँग रिसाउँछन्। उग्रदेवले मणिग्रीवलाई आफ्नो चरणबाट उठाएर आशीर्वाद दिँदै भन्नुभयो, हे महाभाग मणिग्रीव, तिमी अब आफूलाई पापी वा अभागी नभन। तिमी र तिम्री यो महाभाग पत्नी आज पूर्ण रूपमा कृतार्थ भएका छौ। तिमीहरूले यो सोचेका छैनौ कि तिमीहरू आफै कति दिनदेखि भोका प्यासा थियौ, तर तिमीहरूले म जस्तो एउटा अपरिचित मृत्युको मुखैमा पुगेको वृद्ध अतिथि ब्राह्मणको जुन परम पवित्र भावले सेवा शुश्रूषा गर्यौ, अन्न र जल दिएर मेरो ज्यान जोगायो, त्यसै महान परोपकार र अतिथि सत्कारको प्रभावले तिम्रो जीवनको कल्याणको ढोका खुलिसकेको छ। हे मणिग्रीव, तिम्रो यो तीव्र दरिद्रता र कष्टलाई दूर गर्नका लागि तिमीले कुनै ठूलो कठिन व्रत बस्नु पर्दैन, कुनै महँगो तीर्थयात्रामा जानु पर्दैन, कुनै अथाह धन खर्च गरेर दान दिनु पर्दैन र कुनै ठूलो शारीरिक वा मानसिक परिश्रम पनि गर्नु पर्दैन। तिम्रो यो दारिद्र्य पूर्ण रूपमा नष्ट भई तिमीलाई अकण्टक ऐश्वर्य मिल्नेछ र यस्तो मैले आफ्नो योगबल र शास्त्रको वचनका आधारमा दृढ निश्चय गरिसकेको छु। हे सुधर्मा, सन्तको सेवाले भाग्यको रेखा बदलिन्छ।
तिमीले मलाई जीवनदान दिएका छौ र यसको बदलामा म तिमीलाई यस्तो परम गोपनीय मार्ग देखाउनेछु जसले तिम्रो यो जीवन मात्र होइन तिम्रा आगामी अनेकौं जन्महरू समेत उज्जवल बनाउनेछ। तिमीले आफ्नो हृदयबाट सबै प्रकारका डर र चिन्ताहरूलाई निकालिदेऊ किनकि ईश्वरको कृपा अब तिम्रो ढोकासम्म आइसकेको छ। महायोगी उग्रदेव अगाडि भन्नुहुन्छ, हे मणिग्रीव तिमी ध्यान दिएर सुन, अहिले यो जुन महिना चलिरहेको छ त्यस महिनाको ठिक अगाडि आउने तेस्रो महिना, दुई महिना बितिसकेपछि तेस्रो महिना साक्षात भगवान पुरुषोत्तमको परम प्रिय श्री पुरुषोत्तम मास आउँदैछ। त्यो महिना समस्त महिनाहरूमा सर्वश्रेष्ठ र भगवानको प्रत्यक्ष कृपाको महिना हो। पुरुषोत्तम मासको प्रत्येक घडी प्रत्येक दिन प्रत्येक रात परम पवित्र र अनन्त गुणा फल दिने खालको हुन्छ। तसर्थ तिमीहरू दुवै स्त्री पुरुषले अत्यन्त श्रद्धा भक्ति र पूर्ण प्रयत्नका साथ त्यस श्री पुरुषोत्तम मासमा साक्षात भगवान श्री लक्ष्मी नारायणको प्रसन्नताको लागि दीपदान बत्ती बाल्ने कार्य गर्नु। जब तिमीहरूले त्यो दीपदानको महाव्रत पूर्ण गर्नेछौ तब तिम्रो यो पुरानो पहाड जस्तै घोर दरिद्रता आफ्नो मूल सहित अर्थात् जरा सहित समूल नष्ट भएर जानेछ र तिम्रो जीवनमा सुखको सूर्योदय हुनेछ। दीपदान भनेको केवल अन्धकारलाई हटाउने माध्यम मात्र होइन, यो त भगवान श्रीहरिको परम चेतनाको सम्वर्धन गर्ने महायोग्य हो। यस महिनामा बालिएको एउटा सानो दियोले पनि मनुष्यको आत्मामा रहेको अज्ञानताको अन्धकारलाई सधैँका लागि भस्म गरिदिन्छ। महायोगी उग्रदेव दीपदानको यो विशेष परिस्थिति बुझाउँदै अगाडि भन्नुहुन्छ, हे मणिग्रीव दीपदान गर्दा शास्त्रका केही नियमहरू छन् जसलाई ध्यानमा राख्नु पर्दछ। सामान्यतया यदि मनुष्यसँग धन सम्पत्ति र ऐश्वर्य छ भने उसले गाईको शुद्ध घिउद्वारा भगवानको अगाडि दीपदान गर्नुपर्छ। घिउ उपलब्ध नभएको खण्डमा उसले तोरी वा तिलको तेल प्रयोग गरेर बत्ती बाल्नु पर्दछ। तिलको तेलले दीपदान गर्नाले मनुष्यको ऐश्वर्य यस र सुखमा निरन्तरता वृद्धि हुन्छ। तर हे मणिग्रीव म तिम्रो वर्तमान अवस्था देखिरहेको छु, तिमी यस समयमा यस घोर र निर्जन वनमा बसिरहेका छौ जहाँ तिमीसँग न त गाईको घिउ छ न त तिलको तेल किन्ने कुनै धन वा साधन नै छ। यस्तो अवस्थामा तिम्रो मनमा संशय आउन सक्दछ कि म कसरी दीपदान गरौं र तेल बिना मेरो व्रत कसरी सफल होला। तसर्थ म तिमीलाई यस वनको परिस्थिति अनुसार एउटा विशेष र परम उपाय बताउँदछु। यस वनमा इङ्ग गुदी हिङ्गोटका धेरै रुखहरू छन्। ती रुखहरूमा फल्ने फलबाट एक प्रकारको प्राकृतिक र पवित्र तेल निस्कन्छ। तिमीले त्यस इङ्गुदीको फल संकलन गरेर त्यसको तेल निकाल्नु र त्यसै तेलद्वारा पुरुषोत्तम महिनाभरि भगवानको अगाडि दीप बाल्नु। हे मणिग्रीव भगवान पुरुषोत्तम कहिले पनि महँगा सामग्रीका भोका हुनुहुन्न, उहाँ त केवल मनुष्यको आन्तरिक भाव र निष्ठाको भोक हुनुहुन्छ। यस समय यस भयानक वनमा बस्दै गरेका तिम्रा जस्ता दरिद्र र असहाय मनुष्यको लागि यो इङ्गुदीको तेलको दीपदान बाहेक आफ्नो भाग्य बदल्ने र पाप मुक्त हुने अर्को कुनै पनि सजिलो सुलभ र उत्तम उपाय छैन। यो मेरो वचन हो, यसलाई दृढताका साथ पालन गर्नु। महर्षि अगस्त्य राजा चित्रबाहुलाई आफ्नो कथा सुनाउँदै अगाडि भन्नुहुन्छ, हे राजन चित्रबाहु मणिग्रीव र उसकी पत्नीलाई यस प्रकार पुरुषोत्तम मासको दीपदानको परम दुर्लभ र कल्याणकारी गुप्त रहस्य बताइसकेपछि ती श्रेष्ठ ब्राह्मण उग्रदेव आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न तयार हुनुभयो। उहाँले आफ्ना दुवै हातमा साक्षात मुरली लिनुभएका गोपी जनवल्लभ पिताम्बरधारी भगवान श्रीकृष्णको दिव्य स्वरूपको आफ्नो हृदयमा स्मरण गर्नुभयो। उहाँको मुखबाट हरे कृष्ण कृष्ण कृष्ण हरे हरे को मधुर ध्वनि निस्किन थाल्यो। उहाँको अनुहारमा एउटा अपूर्व चमक र शान्ति थियो। उहाँ मणिग्रीव र उसकी पत्नीलाई मंगल आशीर्वाद दिँदै उनीहरूको झुपडीबाट निस्किएर साक्षात त्रिवेणी संगम भएको परम पवित्र तीर्थराज प्रयागको तर्फ पैदल नै अगाडि बढ्नुभयो। हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे कृष्ण कृष्ण कृष्ण हरे हरे यो ध्वनिका साथ उग्रदेव त्यहाँबाट अगाडि बढ्दै जानुभयो।
उग्रदेव त्यहाँबाट गएपछि मणिग्रीव र उसकी पत्नीको मनमा गुरुवचन र भगवान पुरुषोत्तम प्रति अथाह श्रद्धा जागृत भयो। उनीहरूले आफ्नो दरिद्रता र कष्टलाई बिर्सिएर केवल त्यस पवित्र महिनाको प्रतीक्षा गर्न थाले। उनीहरूले दिनहरू गर्न थाले र आफ्नो जीवनलाई पूर्ण रूपमा सात्विक बनाउनतिर लागे। महर्षि अगस्त्य भन्नुहुन्छ, हे महाराज चित्रबाहु, उग्रदेवको प्रस्थानपछि मणिग्रीव र उसकी पत्नीको जीवनको उद्देश्य नै बदलियो। उनीहरू अब साधारण वनवासी रहेनन्, उनीहरू त भगवान पुरुषोत्तमका परम साधक बनेका थिए। गुरुले बताए अनुसार पुरुषोत्तम मास आउन अझै 2 महिना बाँकी थियो। ती 2 महिना उनीहरूले बेकारमा बिताएनन्। उनीहरूले आफ्नो सम्पूर्ण समय इङ्गुदीको फल संकलन गर्नमा लगाए। त्यो घोर वनमा इङ्गुदीका रुखहरू सजिलै भेटिँदैनथे र तिनका फलहरू टिप्न पनि धेरै कठिन थियो। ती रुखहरूमा ठूला ठूला काँडा हुन्थे। मणिग्रीव दिनभरि जंगलको कुना कुनामा भौतारिएर काँडाहरूले आफ्ना हात खुट्टा कोरिँदा पनि प्रभाव नगरी केवल भगवानको नाम जप गर्दै ती फलहरू टोखरीमा भरेर आश्रममा ल्याउँथ्यो। उसकी पत्नीले ती फलहरूलाई घाममा सुकाउँथिन् र त्यसपछि ढुङ्गाले कुटेर पानीमा उमालेर बडो मेहनत र परिश्रमका साथ बत्ती बाल्ने तेल तयार पार्दथिन्। ती 2 महिना उनीहरूले एउटै पनि हिंसक कार्य गरेनन्। मणिग्रीवले शिकार खेल्न पूर्ण रूपमा छोडिदियो। उनीहरू जंगलका कन्दमूल र भुइँमा खसेका फलहरू खाएर बस्न थाले। उनीहरूको मन पूर्ण रूपमा शान्त र पवित्र भइसकेको थियो। उनीहरू केवल त्यस क्षणको प्रतीक्षामा थिए जब पुरुषोत्तम मास सुरु हुन्छ र उनीहरूले आफ्ना आराध्य देवका अगाडि दियो बाल्न पाउँछन्। उनीहरूको यो गुरुभक्तिको र लगनशीलता साँच्चीकै प्रशंसनीय थियो। महर्षि अगस्त्य कथालाई अगाडि बढाउँदै भन्नुहुन्छ, हे राजन, 2 महिनाको लामो र धैर्यपूर्ण प्रतीक्षापछि अन्तत चौतर्फी कल्याण गरी पापहरूलाई पखाल्ने र पुण्यको वर्षा गर्ने साक्षात श्री पुरुषोत्तम मासको दिव्य आगमन भयो। महिनाको पहिलो दिनदेखि नै मणिग्रीव र उसकी पत्नीमा एउटा नयाँ ऊर्जा र उत्साह देखियो। उनीहरूका भित्र अलिकति पनि आलस्य वा थकाई थिएन। उनीहरूले बिहानै सूर्योदय हुनुभन्दा अगाडि ब्रह्म मुहूर्तमा उठेर वनको पवित्र नदीमा गएर स्नान गर्दथे। त्यसपछि आफ्नो झुपडीलाई गोबर र माटोले लिपेर पवित्र बनाउँदथे। उनीहरूले काठ र पातहरूबाट एउटा सानो मन्दिर जस्तो बनाएका थिए, जहाँ उनीहरूले गुरु उग्रदेवले बताएका भगवान श्रीकृष्णको मानसिक स्वरूपको स्थापना गरे। रात्रि पर्ने बित्तिकै जब त्यो वन हिंसक जनावरको गर्जनले थर्किन्थ्यो र चारैतिर घोर अन्धकार छाउँथ्यो, तब मणिग्रीव र उसकी पत्नीले बडो जतनका साथ तयार पारेको इङ्गुदीको तेलद्वारा सुन्दर र उज्यालो प्रकाश दिने दीपकहरू जलाउन थाले। उनीहरूले केवल आफ्नो झुपडीमा मात्र होइन, जंगलको मार्गमा पवित्र रुखहरूको फेदमा जहाँ जहाँ अन्धकार बढी हुन्थ्यो त्यहाँ त्यहाँ दीपहरू स्थापना गरे। उनीहरूले महिनाको एउटा पनि दिन खाली जान दिएनन्। रात्रिको समयमा ती दीपहरू हावाको झोकाले ननिभुन् भनेर उनीहरू दुवै पालो पालो रातभरि जागराम बस्दथे र दीपको रक्षा गर्दथे। बत्तीमा तेल थप्दै उनीहरू ओम नमो भगवती वासुदेवाय यो अखण्ड जप गरिरहन्थे। यस प्रकार उनीहरूले बिना कुनै अल्छीपन परम आनन्द र भक्ति भावका साथ पुरै पुरुषोत्तम महिना दीपदान गर्दै बिताए। यो भयानक र अन्धकारमय वन ती दीपहरूको प्रकाशले साक्षात देवलोक जस्तै चम्किन थाल्यो। महर्षि अगस्त्य अगाडि भन्नुहुन्छ, हे राजन चित्रबाहु, पुरुषोत्तम मासको त्यो दीपदानको प्रभाव यति धेरै अलौकिक र शक्तिशाली भयो कि साक्षात महायोगी उग्रदेवको कृपा र भगवान पुरुषोत्तमको आशीर्वादले मणिग्रीव र उसकी पत्नीको अन्तकरण पूर्ण रूपमा शुद्ध भयो। उनीहरूको भित्र रहेका काम क्रोध लोभ मोह अहंकार र नास्तिकता जस्ता समस्त पुराना पाप रूपी विकारहरू सधैँका लागि पखालिए। उनीहरूको हृदय साक्षात गंगा जल जस्तै पवित्र निर्मल र पारदर्शी बन्यो। पहिले जो मणिग्रीव अरूको धन लुट्न र जीव हिंसा गर्नमा आनन्द लिन्थ्यो, अहिले उसलाई सम्पूर्ण संसारमा भगवान श्रीहरिको रूप देख्न थाल्यो। उनीहरूले आफ्नो बाँकी जीवन केवल भगवत चिन्तन र लोक कल्याणको भावनामा बिताए। यस प्रकार
पवित्र र सात्विक जीवन बिताउँदै जब उनीहरूको यस पृथ्वी लोकको आयु समाप्त भयो तब उनीहरूले बडो सुखपूर्वक कुनै पनि कष्ट र पीडा बिना मरणलाई प्राप्त गरे। मृत्युको समयमा उनीहरूको मनमा कुनै पनि सांसारिक वासना वा डर थिएन, केवल भगवान श्री कृष्णको मुरलीधारी स्वरूपको याद थियो। त्यसैले भनिन्छ, जसको अन्त्य राम्रो हुन्छ उसको सबै कुरा राम्रो हुन्छ। महर्षि अगस्त्य भन्नुहुन्छ, हे महाराज, जब मणिग्रीव र उसको पत्नीको प्राण निस्कियो तब त्यहाँ एउटा परम अद्भुत दृश्य देखियो। सामान्यतया पापी र अधर्मी मानिसहरूको प्राण लिनका लागि यमराजका भयानक काला र डरलाग्दा दूतहरू आउने गर्दछन्। तर मणिग्रीवले पुरुषोत्तम मासको जुन दिवदानको महापुण्य कमाएको थियो त्यसको तेजको अगाडि यमदूतहरू टिक्न सकेनन्। उनीहरू टाढैबाट डरले थरथर काँप्दै भागिहाले। यसको विपरीत साक्षात वैकुण्ठ लोक र स्वर्ग लोकबाट भगवानका परम प्रिय विष्णु दूतहरू हातमा शङ्ख चक्र गधा र पद्म लिएर पिताम्बर वस्त्र पहिरेर एउटा अत्यन्तै भव्य चम्किलो र दिव्य विमान लिएर त्यहाँ प्रकट भए। दुवै स्त्री पुरुषको आत्माले दिव्य र तेजोमय रूप धारण गर्यो। विष्णु दूतहरूले उनीहरूको शिरमा पुष्प वृष्टि गरे र आदरपूर्वक उनीहरूलाई विमानमा विराजमान गराए। उनीहरू बडो शान र आनन्दका साथ परम पावन स्वर्ग लोकमा गए। त्यहाँ देवराज इन्द्र र अन्य देवताहरूले उनीहरूको भव्य स्वागत गरे। त्यहाँ उनीहरूले हजारौं वर्षसम्म देवराज इन्द्रको समान अनेकन प्रकारका अलौकिक दिव्य अमूल्य र ऐश्वर्यशाली भोगहरू भोगे। त्यहाँ उनीहरूलाई कुनै पनि प्रकारको दुःख रोग वा चिन्ताले छुन सकेन। उनीहरूको त्यो स्वर्गवास साँच्चै नै उनीहरूको भक्ति र साधनाको प्रतिफल थियो। महर्षि अगस्त्य राजा चित्रबाहुलाई उनको वर्तमान पहिचान बुझाउँदै भन्नुहुन्छ, शास्त्रको यो नियम छ कि जब मनुष्यको स्वर्गको पुण्य भोग समाप्त हुन्छ तब उसले पुनः यस मर्त्यलोकमा आफ्नो बाँकी रहेको पुण्य र संस्कार अनुसार जन्म लिनुपर्दछ। तर जो मनुष्य पुरुषोत्तम मासको व्रत वा दीपदानको पुण्य बोकेर स्वर्ग जान्छ उसको पुनर्जन्म कुनै साधारण परिवारमा हुँदैन। उही उग्रदेव ब्राह्मणको यो अमोद कृपा र पुरुषोत्तम व्रतको बाँकी रहेको महापुण्यको प्रभावले ती दुवै स्त्री पुरुष यस मृत्युलोकमा पुनः एकपटक सबैभन्दा श्रेष्ठ र उच्च राजकुलमा जन्म लिन सफल भए। हे महाराज, पूर्व जन्ममा तिमी जो घोर वनमा धनुष बाण उठाएर सधैँ मृग सिंह र हिंसक जनावरको शिकारमा तत्पर रहन्थ्यौ उही मणिग्रीव शूद्र तिमी यस जन्ममा महाप्रतापी राजा वीर बाहुका परम योग्य सुरवीर र पराक्रमी पुत्रको रूपमा जन्म लिएर राजा चित्रबाहुको नामले संसारभरि विख्यात भएका छौ। तिम्रो यो विशाल साम्राज्य, तिम्रो यो अतुल धन सम्पत्ति र तिम्रो यो सुरवीरता कुनै संयोग होइन। यो त उही पूर्व जन्ममा वनको अन्धकारमा इङ्गुदीको तेलले बालेको बत्तीको अलौकिक प्रकाश हो जसले आज तिम्रो सम्पूर्ण जीवनलाई आलोकित पारिरहेको छ। महर्षि अगस्त्य राजा चित्रबाहुलाई उनकी रानीको पूर्व जन्मको रहस्य खोल्दै अगाडि भन्नुहुन्छ, हे राजन, तिमीले मलाई सोधेका थियौ कि तिमीलाई यति धेरै पतिव्रता सुन्दरी र महाभाग्यशाली स्त्री कसरी प्राप्त भइन्। अब यसको रहस्य पनि सुन। यस समय तिम्रो राजदरबारमा तिम्रो आधा अङ्गलाई धारण गर्ने अर्थात् तिम्री जो यो परम सुन्दरी अर्धाङ्गिनी रानी छिन् उनी पूर्व जन्ममा पनि तिम्री उही पतिव्रता पत्नी थिइन् जसले जङ्गलको घोर दुःख भोक र प्यासमा पनि तिम्रो साथ कहिले छोडिनन्। उनले तिम्रो पाप कर्मको समयमा तिमीलाई सहिन् र जब तिम्रो मनमा दया जागृत भयो तब उनी तिम्रो साथमा लागेर उग्रदेवको सेवामा समर्पित भइन्। शास्त्रको यो परम अकाट्य र दिव्य नियम छ कि जो पतिव्रता स्त्री हुन्छन् उनले आफ्ना पतिको पुण्यको आधा भाग स्वतः नै प्राप्त गर्दछिन्। त्यसै गरी पतिले गरेको व्रत र साधनाको फल पनि पत्नीलाई मिल्दछ। तिमी दुवैले मिलेर जंगलमा इङ्गुदीको तेलले दीपदान गरेका थियौ, तिमीहरू दुवैको सामूहिक प्रार्थना थियो, त्यसैको फलस्वरूप आज तिमीलाई यो अकण्टक राज्य प्राप्त भएको छ र उनी पुनः तिम्री रानी बनेर तिम्रो जीवनलाई सुखमय बनाइरहेकी छिन्। तिमीहरूको यो सम्बन्ध केवल यस जन्मको मात्र होइन, यो त जन्म जन्मान्तरको पवित्र बन्धन हो। महर्षि अगस्त्य दीपदानको सर्वव्यापक र सर्वोच्च महिमाको वर्णन गर्दै भन्नुहुन्छ, हे चित्रबाहु, तिमी आफै आफ्नो बुद्धिले विचार गर।
जब पूर्व जन्ममा दारिद्र्य, अज्ञानता र असहाय अवस्थामा रहेर वनको एउटा तुच्छ जंगली जडीबुटी इङ्गुदीको तेलले मात्र पुरुषोत्तम मासमा दीपदान गर्दा तिमीलाई यति ठूलो चक्रवर्ती साम्राज्य अथवा धन सम्पत्ति र स्वर्गको सुख प्राप्त भयो भने यदि यस संसारमा कुनै मनुष्यले समृद्धिको अवस्थामा रहेर आफ्नो घरमा वा भगवानको मन्दिरमा गाईको शुद्ध घिउद्वारा अथवा तिलको सुगन्धित तेलद्वारा भगवानको अगाडि महिनाभरि अखण्ड दीपक कहिले नियम्ने बत्ती बाल्दछ भने उसको मिल्ने फलको बारेमा त भन्नु नै के छ र उसलाई त साक्षात त्रैलोक्यको आधिपत्य, रिद्धि सिद्धि र अनन्त गुणा बढी पुण्य मिल्दछ। यसमा संसारमा कुनै पनि प्रकारको संशय वा शंका छैन। पुरुषोत्तम मासको दीपकको यस्तै महामहिमामय र अचम्मको फल शास्त्रहरूमा बताइएको छ। घिउको दियोले सात्विक ऊर्जा बढाउँछ भने तिलको तेलको दियोले समस्त अनिष्ट र ग्रह दोषलाई शान्त पार्दछ। तसर्थ प्रत्येक मनुष्यले आफ्नो कल्याणका लागि यस महिनामा दीपदान अवश्य गर्नुपर्दछ। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन, दीपदानको त यति ठूलो अनन्त महिमा छ भने यदि कुनै मनुष्यले दीपदानका साथसाथै पुरुषोत्तम मासमा पूर्ण श्रद्धाका साथ निराहार बसेर वा केवल गाईको दूध पिएर वा फलाहार गरेर उपवास आदि कठिन व्रत पनि गर्दछ भने उसको पुण्यको त गणना साक्षात ब्रह्मा, विष्णु र महेश्वरले पनि गर्न सक्नुहुन्न। त्यस्तो मनुष्य यस संसारमा समस्त भौतिक सुखहरू, भोगहरू र ऐश्वर्यलाई भोगेर अन्त्यमा संसारको जन्म मरणको यो घोर चक्रबाट पूर्ण रूपमा मुक्त हुन्छ। उसलाई कहिले पनि नाश नहुने साक्षात भगवान श्रीकृष्णको परम प्रिय दिव्य धाम अर्थात् गोलोक धाम प्राप्त हुन्छ। गोलोक धाममा पुगेपछि मनुष्य कहिले पनि यस दुःखद संसारमा फर्केर आउनु पर्दैन। तसर्थ पुरुषोत्तम मासको व्रत र दीपदान यस कलियुगमा मनुष्यका लागि साक्षात कल्प विश्व समान हुन्। महर्षि वाल्मीकि राजा दृढधनुवालाई भन्नुहुन्छ, हे राजन, यस प्रकार महायोगी अगस्त्य मुनिले राजा चित्रभाउको राजदरबारमा बसेर उनको पूर्वजन्मको त्यो पापी मणिग्रीवको वृत्तान्त, उग्रदेवको कृपा, इङ्गुदी तेलको दीपदान र त्यसबाट प्राप्त भएको यो साम्राज्यको सम्पूर्ण रहस्य विस्तारपूर्वक सुनाउनुभयो। आफ्नो पूर्वजन्मको कथा सुनेर राजा चित्रबाहुको मनमा भगवान पुरुषोत्तम, आफ्नी रानी र अगस्त्य मुनि प्रति कृतज्ञता र भक्तिको सागर उलियो। उनको अहंकार पूर्ण रूपमा नष्ट भयो। राजा चित्रबाहु र उनकी रानीले महर्षि अगस्त्यको चरणमा साष्टाङ्ग दण्डवत प्रणाम गरे। राजाले महर्षिको पुनः विविध अमूल्य उपहारहरू, बहुमूल्य रत्नहरू, गहुँ, चामल, वस्त्र र स्वर्ण मुद्राहरूद्वारा भव्य राजकीय सत्कार र पूजन गरे। महर्षि अगस्त्य राजा र रानीको यस्तो निष्कपट भक्ति, नम्रता र सत्कारबाट अत्यन्तै प्रसन्न हुनुभयो। उहाँले राजा र रानीलाई उनीहरूको राज्यमा सधैँ सुख, शान्ति, समृद्धि रहोस्, प्रजाको कल्याण होस् र अन्तमा भगवान श्री विष्णुको परम पद प्राप्त होस् भनी अमोद र कहिले असफल नहुने आशीर्वाद प्रदान गर्नुभयो। राजा र सम्पूर्ण दरबारलाई आशीर्वाद दिइसकेपछि महायोगी अगस्त्य मुनि त्यहाँबाट हावाको झोका जस्तै अत्यन्तै शान्त भावले आकाश मार्ग हुँदै आफ्नो दिव्य आश्रमतर्फ प्रस्थान गर्नुभयो। राजा चित्रबाहुले उहाँ गएको मार्गलाई हेर्दै भगवानको नाम संकीर्तन गर्न थाले। सुतजी भन्नुहुन्छ, हे नैमिषारण्यका सौनक आदि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढधनुवालाई दीपदानको यो परम अद्भुत र कल्याणकारी महिमा सुनाउनु भयो, जसले यो प्रमाणित गर्दछ कि समय जतिसुकै कठिन भए पनि, परिस्थिति जतिसुकै विपरीत भए पनि, यदि मनुष्यको मनमा श्रद्धा र गुरु वचन प्रति विश्वास छ भने वनको जंगली तेलले बालेको बत्तीले पनि मनुष्यलाई राजा बनाउन र स्वर्ग पठाउन सक्दछ। राजा दृढधनुवा महर्षि वाल्मीकिको मुखारविन्दबाट यो 24 अध्यायको अमृतमय कथा सुनेर आनन्दको महासागरमा डुबे। उनको मनमा पुरुषोत्तम मासप्रति श्रद्धा अझ बढी प्रगाढ भयो। हे ऋषिहरू, यो 24 अध्याय पुरुषोत्तम मासको परम उज्यालो दियो हो, जसले हामी सबैलाई भक्ति र परोपकारको बाटो देखाउँछ।
अब यसपछि यस परम पावन पुरुषोत्तम मासको व्रतको समापन वा उद्यापन कसरी गर्नुपर्दछ, व्रतको समाप्तिमा कस्तो दान दक्षिणा दिनुपर्दछ र राजा दृढ धनुवाले अगाडि के गरे, यो सम्पूर्ण अलौकिक रहस्यमय र कल्याणकारी वृत्तान्त अब आगामी 25 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तार पूर्वक वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्म्य नारायण नारद संवादे श्री कृष्ण युधिष्ठिर संवादे राजा दृढ धनवा वाल्मीकि संवादे पुरुषोत्तम मास दीप दान महात्म्य चित्रबाहु पूर्व जन्म चरित्रे चतुर्विशम तितमो अध्याय सम्पूर्णम्। जय श्रीमन नारायण, जय श्री हरि।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
3: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
4: टुगेदर वी डेलिभर।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा लागू हुने छ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8। अहिले यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम भक्ति रस। यस कार्यक्रमका प्रायोजक
6: स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड।
5: यी व्यावसायिक सन्देशहरू पछाडि कार्यक्रममा पुनः स्वागत छ। स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस, प्युखा, न्यू रोड एवं विशाल बजार पसल नम्बर 15 को प्रायोजनमा कार्यक्रम भक्ति रस यहाँ अहिले सुन्दै हुनुहुन्छ।

0: सुन्दै हुनुहुन्छ कार्यक्रम भक्ति रस। यस कार्यक्रमका प्रायोजक
1: स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड।
0: FM अध्यात्म ज्योति 104.8
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाइपछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सिटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9808030007।
6: क्याप्टेन रेग्मीज फार्म हाउस।
7: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस।
7: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
6: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
7: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
6: सेमिनार गोष्ठीका लागि उपयुक्त
7: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
7: सम्पर्क नम्बर
6: 9841470164,
7: 9032345054,
6: 9049527881।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड।
0: यी व्यावसायिक सन्देशहरू पछाडि कार्यक्रममा पुनः स्वागत छ। स्वदेशी श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस प्युखा न्यू रोड एवं विशाल बजार पसल नम्बर 15 को प्रायोजनमा कार्यक्रम भक्ति रस यहाँ अहिले सुन्दै हुनुहुन्छ।

श्रमबाट निर्मित शुद्ध चाँदीका सामानहरूका एकमात्र उत्पादक र अधिकृत विक्रेता सिल्भर प्यालेस प्युखा न्यू रोड एवं विशाल बजार पसल नम्बर 15 प्रायोजनमा रहेको यस कार्यक्रम भक्ति रसको समय आजको लागि पूरा हुन लागेको छ। कार्यक्रमबाट म सभ्यता तिवारी बिदा हुन्छु। हवस् त, नमस्कार।

अध्यात्म ज्योति।

आदरणीय श्रोता, एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: कार्यक्रम सर्वमङ्गलम्। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्रालीद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका उत्कृष्ट

0: FM अध्यात्म ज्योति शांति रेडियो
1: कार्यक्रम सर्वमंगलम। यस कार्यक्रमका प्रायोजक
2: जयश्री फुड्स प्रालीद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका उत्कृष्ट उत्पाद

0: हुनुहुन्छ जय श्री फुड्स प्रालीको प्रायोजनमा कार्यक्रम सर्वमङ्गलम र अबको केही समय व्यावसायिक सन्देशको अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सर्वमङ्गलम। यस कार्यक्रमका प्रायोजक
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जय श्री फुड्स प्रालीका उत्कृष्ट उत्पादनहरू
0: एफएम अध्यात्म ज्योति 104.8 इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
4: ल लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
4: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
5: स्वाद मात्र होइन प्रेम पस्कने।
6: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
7: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड।

0: गएर बस्नु पर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थोबुस्ट। गन्धपुरा, बोस्वेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थोबुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थोबुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थोबुस्ट, प्राकृतिक उपचार, छिटो राहत, दुखाइको अन्त्य, आनन्दको सुरुवात। अर्थोबुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411, 9808376888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: कार्यक्रम सर्वमङ्गलम्। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्राविद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका उत्कृष्ट उत्पादनहरू।
0: आदरणीय श्रोता, यहाँ अहिले जयश्री फुड्स प्रालीको प्रायोजनमा रहेको कार्यक्रम सर्वमङ्गलममा श्री महावीर हनुमानजीका केही भजनहरू सुन्दै हुनुहुन्छ।

अहिले सुन्दै हुनुहुन्छ जय श्री फुड्स प्रालीको प्रायोजनमा रहेको कार्यक्रम सर्वमंगलम र अहिले बिहानको 8:30 हुँदैछ। कार्यक्रममा अबको केही समय व्यावसायिक सन्देशहरू।

0: सूत्र समझदारी को सेतु एफएम अध्यात्म ज्योति।
1: मेरो सासु आमा गाउँबाट आउनु भएको, खाना खान पटक्कै नमान्ने, जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने। हुन पनि हो, खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु। तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले, घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन।
2: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक, शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि।
3: सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
4: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
3: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
4: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
5: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
6: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
7: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
8: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

0: मन शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: कार्यक्रम सर्वमंगलम। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्रालीद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका उत्कृष्ट उत्पादनहरू।
0: यी व्यवसायिक सन्देश पछि आदरणीय श्रोता कार्यक्रम सर्वमंगलममा पुनः स्वागत छ यहाँलाई। जयश्री फुड्स प्रालीद्वारा प्रायोजित यस कार्यक्रम सर्वमंगलममा यहाँ अहिले सुन्दै हुनुहुन्छ श्री महावीर हनुमानजीका केही भजनहरू।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
2: सम्पर्क 9808030007।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164,
4: 9032445054,
3: 9849528781।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: कार्यक्रम सर्वमंगलम। यस कार्यक्रमका प्रायोजक
1: जयश्री फुड्स प्रालीद्वारा उत्पादित माइती घर झलक मधुबन शुभ लगन लगायतका उत्कृष्ट चामल स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीका उत्कृष्ट उत्पादनहरू।
0: कार्यक्रम सर्वमंगलम यहाँहरू अहिले सुन्दै हुनुहुन्छ।

आदरणीयता जय श्री फूड्स प्राली को प्रायोजन में रहेको यस कार्यक्रम सर्वमंगलम का समय आज को लागि पूरा हुन लागेको हुँदा कार्यक्रमबाट म सभ्यता तिवारी बिदा हुन्छु। हवस् त नमस्कार, यहाँ को आज को दिन शुभ रहोस्।

0: झूले यहाँ सुंदर FM अध्यात्म ज्योति ज्योति।
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

सिल्वर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यु रोड एवं प्युखा न्यु रोड होलसेल तथा रिटेल सेवा

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फुड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र सन्तुष्टिको लागि।
2: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
3: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
2: त्यसैले शुद्धता नै खोजौं। जेजे ज्वेलर्स प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
4: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 9802076888।
2: जे जे ज्वेलर्स शुद्धताको पहिचान।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: सुट त चिटिक्क छ नि, यही सिलाउनु भयो कि बाहिरको?
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल।

खिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अहिले सुन्दै हुनुहुन्छ FM अध्यात्म ज्योति 104.8।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736।
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक काठमाडौँ।
2: टुगेदर वि डेलिभर।
3: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस।
5: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
4: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
5: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
4: सेमिनार गोष्ठीका लागि उपयुक्त
5: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
4: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
5: सम्पर्क नम्बर
4: 98 41 470 164,
5: 98 32 45 54,
4: 98 49 5 28 7 81।
6: FM अध्यात्म ज्योति, शांति रेडियो।

0: Jordi.
1: अध्यात्म ज्योति।

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

0: FM AJ
1: 104.8
2: श्री इन्वेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशै भरिरहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
3: Together, we deliver.

0: पारेल चुच्चे पाकी।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं।
3: जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि। सम्पर्क नम्बर 5320411 9802076888।
4: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
6: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
7: जाडो भएपछि लगाउनु परेन त?
6: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
7: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
6: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
8: FM AJ 104.8

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: आयो आयो आयो आयो आयो आयो 95% सेवा हाम्रो घरमा आयो
3: नेपाल टेलिकमको 95% सेवा एउटै सेवामा अब फोन पनि इन्टरनेट पनि फुल मज्जा सहित रोजेको खोजेको च्यानल सहित टिभी पनि सँगै तपाईँले पाउनुहुनेछ एक वर्षका लागि 106 GB डेटा
4: नेपाल टेलिकमको एन्टी फाइबर सेवा
3: नेपाल टेलिकम राष्ट्रको संचार

0: गिलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: One oh four eight.

0: सिल्भर प्यालेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइनका मिसावट रहित चाँदीका एक्सक्लुसिभ गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसरका लागि चाहिने चाँदीका सामानहरूको लागि सिल्भर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्भर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यु रोड एवं प्युखा न्यु रोड होलसेल तथा रिटेल सेवा
1: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा कथा परम्पराको कथा सिप र सुन्दरताको पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको
2: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर
1: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975
3: साउजी मलाई एक बोरा भान्सा घर लङ ग्रेन चामल दिनुहोस् न
4: ल लिनुहोस्
3: होइन सेतो बोरा छ त पहिले हरियो बोरा थियो होइन र साउजी
4: लौ तपाईँलाई थाहा छैन अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ दुवै बोराको चामल उही मूल्य उही गुणस्तर र उही स्वादको हो तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु हजुर जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ साथै प्रत्येक बोरामा आकर्षक उपहार भान्साघर लङ रेन चामल
3: स्वाद मात्र होइन प्रेम पस्कने
5: स्वाद मात्र होइन प्रेम पस्कने
6: कब्जियत ग्यास अपच यी समस्या

0: महानगर दरबार र बेलकोट गढी सँगै
1: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
0: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
1: सेमिनार गोष्ठीका लागि उपयुक्त
0: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
1: क्याप्टेन रेग्मीज फार्म हाउस कमतानको बगैँचा बेलकोटगढी मदानपुर 12 देउराली
0: सम्पर्क नम्बर
1: 9141470161
0: 9032454
1: 9849528781
2: 104.8

आदरणीय श्रोता सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक

1048.

0: 104.8.
1: श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
2: टुगेदर वी डेलिभर।
3: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
4: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: स्वेटर जैकेट कति लगाउन सकेको होला अलि हलुका भएर हिँड न है
2: जाडो भएपछि लगाउनु परेन त
1: खै मलाई त लगाउनु परे छैन त मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि
2: ह्या एक दुई दिन मात्र त हो नि पछि पछि त कामै गर्दैन नि
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न कहिल्यै मन चिसो बनाउनु पर्दैन जहिले जिउ तातो राख्छ पिक्सी चार्जर थर्मोकोल लगाऊ जाडो फगाऊ
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ
3: त्यसैले शुद्धता नै खोजौँ जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्
6: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि
7: सम्पर्क नम्बर 5320411 98026788
5: जेजे ज्वेलर्स शुद्धताको पहिचान
8: one oh four eight

0: 104.8.
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्भर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
5: टुगेदर वी डेलिभर

0: केलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: Four, eight.

0: बाहों में चले
1: सिल्वर पैलेस विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्प विश्वसनीय सुरक्षित र भरपर्दो स्वदेशी श्रम र सिपबाट निर्मित आकर्षक डिजाइन का मिसावट रहित चाँदी का एक्सक्लुसिव गहना लगायत भाँडाहरू विवाह लगायत अन्य अवसर का लागि चाहिने चाँदी का सामानहरूको लागि सिल्वर प्यालेस न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा न त ठगिने डर न मिसावटको चिन्ता हरेक सामानमा 100% शुद्धताको ग्यारेन्टी दिने एक मात्र सिल्वर प्यालेस पसल नम्बर 15 विशाल बजार न्यू रोड एवं प्युखा न्यू रोड होलसेल तथा रिटेल सेवा।
2: मेरो सासूआमा गाउँबाट आउनु भएको खाना खान पटक्कै नमान्ने जहिले पनि गाउँको जस्तो खाना मात्र भन्ने हुन पनि हो खानामा गाउँको जस्तो स्वाद यहाँ कहाँ पाउनु तर जब मैले जयश्रीको शुभ लगन र माइती घर चामल प्रयोग गर्न थाले घरमा कसैलाई पनि खाना खान करै गर्नु पर्दैन
3: जयश्री फुड्स प्रणालीद्वारा उत्पादित झलक शुभ लगन र माइती घर चामल स्वाद र सन्तुष्टिको लागि
1: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
4: टुगेदर वी डेलिभर

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: गड़बड़ गड़बड़ पेट गड़बड़ जब पेट गड़बड़ सब तिर हड़बड़।
2: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस।
4: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
3: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
4: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू
3: सेमिनार गोष्ठीका लागि उपयुक्त
4: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
3: क्याप्टेन रेग्मीज फार्म हाउस। कमतानको बगैंचा बेलकोटगढी मदानपुर 12 देउराली।
4: सम्पर्क नम्बर
3: 9141470164
4: 9032454
3: 9849528781।

आदरणीय श्रोता सुन रहनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

1048.

0: जय माता दी गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशक देखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423355।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।
4: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
5: जाडो भएपछि लगाउनु परेन त?
4: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
5: ह्या, 1-2 दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
4: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
10: सम्पर्क नम्बर 5320411 98026788।
8: जे जे ज्वेलर्स शुद्धताको पहिचान।
11: One oh four eight.

48.

0: 0948.
1: सिल्वर स्टेट सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशकदेखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
2: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
4: सुट त चिटिक्क छ नि यही सिलाउनु भयो कि बाहिरको
5: काठमाडौँमा राम्रो सिलाइको लागि प्रसिद्ध श्रेष्ठ टेलरिङमा नि
6: श्रेष्ठ टेलरिङ बाग बजार र चाबहिल

किलाउन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।

0: 104.8.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
3: आज 10 वर्ष बितेको थाहै भएन यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
4: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल, पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: क्याप्टेन रेग्मीज फार्म हाउस।
7: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस।
7: पौराणिक नुवाकोट दरबार र बेलकोट घडी सँगै
6: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
7: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
6: सेमिनार गोष्ठीका लागि उपयुक्त
7: स्कुल कलेजबाट एजुकेसन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
6: क्याप्टेन रेग्मीज फार्म हाउस, कम्तानको बगैंचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
7: सम्पर्क नम्बर
6: 9141470164,
7: 9832545054,
6: 9849528781।
0: One oh four eight.

आदरणीय श्रोता, यहाँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्ज। र अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार

104.8.

0: FM AG 104.8 MHz. इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार, गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।

0: के तपाईलाई पूँजीको आवश्यकता छ? साना मझौला तथा लघु उद्योग व्यापार व्यवसाय स्थापना एवं विस्तार गर्न चालू पूँजी तथा स्थिर पूँजीमा हामी सरल ब्याज दर छिटो छरितो तरिकाले लगानी गर्दछौँ। सम्पर्क श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, चारखाल गुर्जुको चौर, दिल्ली बजार। फोन नम्बर 4422038444.
1: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: गोल्ड प्यालेस, शुक्रपथ न्यू रोड काठमाडौँ, फोन नम्बर 42 43 736। सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशकदेखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्भर स्टेट, एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्भर स्टेट, धर्मपथ न्यू रोड काठमाडौँ, शाखा शुक्रपथ विशाल बजारको अगाडि, फोन नम्बर 4227445 4235 56।
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
3: टुगेदर वी डेलिभर।

आदरणीय श्रोता अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्, यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: FM 104.8 MHz.
1: Before you, in fact, coming up next up.
0: FM 104.8 MHz.

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8.
1: FM AJ 104.8 MHz मा यहाँहरु अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरुबाट।

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 94.8 MHz.
1: FM 104.8 MHz मा यहाँहरु अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरुबाट।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736। सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एकमात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत 2 दशक देखि। त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू।
0: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227345423356।
2: FM अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820 मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: एफएमएजे 104.8 मेगाहर्जमा यहाँहरू अहिले मनोरञ्जन लिँदै हुनुहुन्छ केही नेपाली पप गानाहरूबाट।

48. One oh four eight.

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको 6:00

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउने छ।
0: सिल्वर प्यालेस प्युखा कर्नर न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्वर प्यालेस।
2: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8 MHz.
1: आहा निता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क सिल्भर स्टेट धर्मपथ काठमाडौँ, फोन नम्बर 4223745 4223745, शाखा शुक्रपथ विशाल बजारको अगाडि।
4: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
5: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: ओल्ड पैलेस, सुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: 104.8 MHz. Change your thoughts, and the world around you will change.
1: FMAJ 104.8 MHz मा यहाँ रोयले सुन्दै हुनुहुन्छ केही हिन्दी रिमिक्स गीतहरू।

DJ.

0: नजाऊ
1: आऊ तो आऊ श्रेष्ठ टेलरिंग
0: या बेबी या
2: सिल्वर स्टेट सभी भन्दा पुरानो चाँदी को एकमात्र शोरूम
3: सिल्वर स्टेट यहाँहरुको सेवामा निरन्तर लागिरहेका छौं विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं
2: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
3: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि फोन नम्बर 4227545356

0: गोल्ड पैलेस, शुक्रपथ न्यू रोड काठमांडू, फोन नंबर 42 43 736।
1: एफएम अध्यात्म ज्योति का लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 मा सम्पर्क गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको दिवा सेवाको कार्यक्रमहरू सुन्दै हुनुहुन्छ। एकैछिन समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार दिनको ठिक

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस सुक्रपत न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
0: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
3: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क मुनि।
4: सम्पर्क नम्बर 5320411 98020 76888।
0: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
5: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
6: जाडो भएपछि लगाउनु परेन त?
5: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
6: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
5: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिउ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
7: FM AG 104.8 MHz.

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास। नेपाल टेलिकमको एप किन चाहियो भनेको जे खोज्या त्यही पाइयो।
2: त्यसैले त हामीलाई आज रमाइलो भयो।
3: भोइस डाटा के चाहिन्छ प्याकेज किन्न मिल्ने, साथीभाइ र आफन्तलाई प्याकेज गिफ्ट दिन पनि मिल्ने, ब्यालेन्स कति छ हेर्न पनि मिल्ने, ब्यालेन्स ट्रान्सफर गर्न पनि मिल्ने, कल डिटेल्स हेर्नुहोस् त चेक गर्न नि मिल्ने, खोजेको कुराहरू सबै यसमा मिल्ने।
1: त्यसैले अहिले नै नेपाल टेलिकमको एप डाउनलोड गर्नुहोस् र डेटा बोनसको मजा लिनुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।

0: सबैतिर हडबल। कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
1: आहानिता, कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
2: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
3: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
4: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।

1048.

आदरणीय श्रोता, यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समय तर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: सौन्दर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौन्दर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
3: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल ब्याङ्क सँगै नेपाली हस्तकलामा समर्पित सिल्भर प्यालेस।

0: गोल्ड पैलेस शुक्रपथ न्यू रोड काठमांडू फोन नंबर 42 43 736।
1: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
2: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
1: त्यसैले
2: शुद्धता नै खोजौं।
3: जेजे ज्वेलर्स
4: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन चाँदी तथा हीरा का आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्शन। सुन चाँदी तथा हीरा जे किन्नुस जेजे ज्वेलर्सकै किन्नुस।
5: जेजे ज्वेलर्स बसन्तपुर न्यू रोड दमकल नजिक स्ट्यान्डर्ड चार्टर्ड बैंक मुनि।
6: सम्पर्क नम्बर 5320411 98026788।
4: जेजे ज्वेलर्स शुद्धताको पहिचान।
7: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
8: जाडो भएपछि लगाउनु परेन त?
7: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
8: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
7: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।
9: FM AG 104.8 MHz.

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैं भरी।
1: आज भोलि अफिस मा टेन्सन छैन।
2: नेपाल टेलिकम को सीयूजी प्याकेज ब्यालेन्स सकिदैन।
3: थोरै पैसा धेरै कुरा, पैसा पछि डाटा दले। आपसमा कुरा अब गरौ पूरा।
4: तपाईले आफ्नो अफिसमा नेपाल टेलिकमको सीयुजी प्याकेज लिनुभयो, ठिक गर्नुभयो। यो सुविधा प्रिपेड र पोस्टपेड दुवै सिममा उपलब्ध छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आहानिता कस्तो राम्रो चाँदीका सामानहरू कहाँबाट ल्याए कि?
1: सिल्भर स्टेट धर्मपथबाट, थाहा छ? त्यहाँ त चाँदीका सम्पूर्ण सामानहरू आफ्नै अर्डर बमोजिम राम्रो फिनिसिङका साथै फर्स्ट क्लासका पाइन्छन्। अनि यहाँ बनाएका सम्पूर्ण सामानहरू गुणस्तरीय हुनुको साथै गिफ्ट आइटमको लागि पनि उपयुक्त हुन्छन्।
2: हजुर, विवाह, व्रतबन्ध लगायत हरेक उत्सवका बेला चाहिने अत्यावश्यक चाँदीका सामानहरूको विक्रेता सिल्भर स्टेट। सम्पर्क
3: सिल्भर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
2: जाडो भएपछि लगाउनु परेन त?
1: खै मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
2: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
1: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो फगाऊ।

248.

आदरणीय श्रोता यहाँ अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकै क्षण समयतर्फ ध्यान दिनुहोस्। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको

6 बजे। अब एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज को सन्ध्याकालीन प्रसारण प्रारम्भ हुन्छ। एफएम अध्यात्म ज्योति प्रस्तुत गर्दछ सन्ध्याकालीन सेवामा शुभ सन्ध्या।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वि डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले शुद्धता नै खोजौ। जेजे ज्वेलर्स प्रस्तुत छ। जेजे ज्वेलर्स, जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस्, जेजे ज्वेलर्सकै किन्नुहोस्।
5: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411, 9802076888।
3: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: स्वेटर ज्याकेट कति लगाउन सकेको होला, अलि हलुका भएर हिँड न है।
8: जाडो भएपछि लगाउनु परेन त?
7: खै, मलाई त लगाउनु परे छैन त, मैले जस्तो थर्मोकोल लगाउन न्यानो भइहाल्छ नि।
8: ह्या, एक दुई दिन मात्र त हो नि, पछि पछि त कामै गर्दैन नि।
7: मेरो जस्तो पिक्सी चार्जर ब्रान्डको लिऊ न, कहिल्यै मन चिसो बनाउनु पर्दैन, जहिले जिउ तातो राख्छ। पिक्सी चार्जर थर्मोकोल लगाऊ, जाडो भगाऊ।
0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति।
1: सौंदर्य कसलाई मन पर्दैन र संस्कार कसले भुल्न सक्छ र सौंदर्य र संस्कार जसले यहाँलाई यहाँको पहिचान गराउनेछ।
2: सिल्भर प्यालेस, प्युखा कर्नर, न्यू रोड, ग्लोबल बैंक सँगै।

0: राधा कृष्ण ज्वेलर्स विशाल बजार पसल नंबर 13 न्यू रोड काठमांडू राधा कृष्ण ज्वेलर्स रोजाई मेरो सधैं भरी
1: फोनमा बोल्दा नि कति डिस्टर्ब गरेको
2: त्यतिकै फोनमा नचाहिँ तपाईँले सक्नु भए केही आउँदैन है तिमीलाई
1: नेपाल टेलिकमले पोस्टपेड र प्रिपेड दुवै ग्राहकको लागि सजिलो अनलिमिटेड प्याक ल्याएको छ जस मार्फत अनलिमिटेड डेटा अनलिमिटेड अननेट भोइस कल र एसएमएस सहितका लागि हुने गरी प्रयोग गर्न सकिन्छ यो प्याक आफ्नो युजेज अनुसार फरक फरक प्राइसमा अभाइलेबल छ एक महिनासम्म टुक्क
3: नेपाल टेलिकमका विभिन्न किसिमका आकर्षक सजिलो अनलिमिटेड पोस्टपेड प्याक वा प्रिपेड प्याक *1415 ह्यास वा नेपाल टेलिकमको मोबाइल एपमा गई सजिलै लिन सकिन्छ नेपाल टेलिकम राष्ट्रको संचार

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: FM अध्यात्म ज्योति 104.8

0: सिल्वर स्टेट सबै भन्दा पुरानो चाँदीको एक मात्र शोरूम
1: सिल्वर स्टेट यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ विगत दुई दशक देखि त्यसैले त हामी गर्व गर्छौँ किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ
0: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि
1: सिल्वर स्टेट एउटै छाना मुनि चाँदीका सबै सामानहरू
2: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावलाखेल फोन 42 23 745 र 42 33 556
3: कब्जियत ग्यास अपच यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन् मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन अन्तत मैले रोजे एसआर ल्याक्स 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण एसआर ल्याक्स प्राकृतिक र भरपर्दो समाधान कब्जियत ग्यास अपच र अम्ल पित्तको लागि मेक योर डे ह्याप्पी एन्ड जोयफुल पेट स्वस्थ जीवन सरल एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ

0: 新专辑。
1: अध्यात्म ज्योति, अध्यात्म ज्योति, अध्यात्म ज्योति।

आधुनिक श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

FM अध्यात्म ज्योति प्रस्तुत गर्दछ कार्यक्रम भक्ति संध्या। नमस्कार, स्वागत, अभिवादन। कार्यक्रम भक्ति संध्यामा साँझको 7 बजिसकेको छ। अब 8 बजेसम्म म सभ्यता तिवारी यहाँ समक्ष केही भक्ति संगीतका साथमा रहनेछु। आदरणीय श्रोता, यस अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4525401 मा फोन गरी आफूले सुन्न चाहनुभएको भजन अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जीको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल, लिनुहोस्।
2: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो, होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।

0: सहेर बस्नुपर्ने दिन अब गए। घुँडाको समस्या होस् वा कम्मरको पीडा, फ्रोजन शोल्डर होस् वा साइटिका, सबैको समाधान हो अर्थो बुस्ट। गन्धपुरा, बोसवेलिया, नीलगिरी, अदुवा, कपुर र 15 भन्दा बढी आयुर्वेदिक तत्त्वले बनेको अर्थो बुस्टले ल्याउँछ छिटो राहत, त्यो पनि बिना साइड इफेक्ट।
1: आइया भन्ने दिन गए आराम छ अहिले, अर्थो बुस्ट रोजिकन राम्रो गरे मैले।
0: अर्थो बुस्ट, प्राकृतिक उपचार छिटो राहत, दुखाइको अन्त्य आनन्दको सुरुवात। अर्थो बुस्ट नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध हुन्छ।
2: सम्पर्क 9808300007।
3: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो,
4: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
3: त्यसैले
4: शुद्धता नै खोजौं। जेजे ज्वेलर्स
5: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
2: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
6: सम्पर्क नम्बर 5320411, 9802076888।
5: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
7: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

आदरणीय श्रोता, अहिले साँझको 7:30 हुँदैछ। अहिले यहाँहरू एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणको कार्यक्रममा भक्ति सन्ध्यामा हुनुहुन्छ। अब केही बेर व्यावसायिक सन्देशहरू।

0: राधा कृष्ण ज्वेलर्स, विशाल बजार, पसल नंबर 13, न्यू रोड, काठमांडू। राधा कृष्ण ज्वेलर्स, रोजाई मेरो सधैँभरि।
1: सिल्वर स्टेट, सबैभन्दा पुरानो चाँदीको एकमात्र शोरूम।
2: सिल्वर स्टेट, यहाँहरूको सेवामा निरन्तर लागिरहेका छौँ, त्यसैले त हामी गर्व गर्छौँ, किनकि हामीले यहाँहरूको विश्वास जित्न सफल भएका छौँ।
1: सिल्वर स्टेट, अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री, विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरूका लागि।
2: सिल्वर स्टेट, एउटै छानामुनि चाँदीका सबै सामानहरू।
3: सिल्वर स्टेट, धर्मपथ, न्यू रोड, काठमाडौँ, शाखा शुक्रपथ, विशाल बजारको अगाडि र जावलाखेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा, कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय, लोकप्रिय, सबैमा मन नबस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम।
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल, मंगलम सोनम चामल, मंगलम सोना स्टीम चामल, स्वाद र संतुष्टिको लागि।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: खिलौन नपर्ने जर्मन प्रविधिबाट बनेको उत्कृष्ट उत्पादन ऊर्जा दाल र चामल, ऊर्जा दाल चामल स्वादले खाइन्छ, सधैँ स्वस्थ भइन्छ।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा सन्देशहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 4501 मा अनुरोध गर्न सक्नुहुनेछ।

0: अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।
1: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
2: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
3: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबा सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेकबुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक काठमाडौँ।
4: टुगेदर वी डेलिभर।
5: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
6: सम्पर्क 9808030007।
7: क्याप्टेन रेग्मीज फार्म हाउस।
8: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस,
8: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
7: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने।
8: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
7: सेमिनार गोष्ठीका लागि उपयुक्त
8: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
7: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैंचा, बेलकोट गढी, मदानपुर 12, देउराली।
8: सम्पर्क नम्बर
7: 9141470164,
8: 9032345054,
7: 9049528781।
9: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
10: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
9: त्यसैले शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
11: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
12: जेजे ज्वेलर्स, बसन्तपुर, न्यू रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
13: सम्पर्क नम्बर 5320411, 9802076888।
11: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ। अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति 104.8।

आदरणीय श्रोता, अहिले यहाँ रेडियो अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा कार्यक्रम भक्ति सन्ध्या सुन्दै हुनुहुन्छ र कार्यक्रम अवधिभर यदि यहाँलाई कुनै भजन सुन्ने इच्छा भए स्टुडियोको टेलिफोन नम्बर 4525401 मा अनुरोध गर्न सक्नुहुनेछ।

त आदरणीय श्रोता, साँझको आठ बज्दैछ। एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रस्तुति कार्यक्रम भक्ति सन्ध्या आजको लागि यति नै। हाम्रो यो सन्ध्याकालीन प्रस्तुतिका भजन तथा आध्यात्मिक श्रृङ्खला 8 बजेपछि पनि जारी नै रहनेछ। अहिलेको लागि भने म सभ्यता तिवारीलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

आदरणीय श्रोता यहाँहरू अहिले एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब एकैछिन समयतर्फ ध्यान दिउँ। यस बेला हाम्रो स्टुडियोको घडी अनुसार साँझको ठिक

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 24 दिनमा छौँ। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गतको 24 अध्याय।

आदरणीय श्रोता, पुरुषोत्तम मास महात्म्यको कथा प्रसंगलाई अगाडि बढाउने क्रममा यो 24 अध्यायमा सुतजी भन्नुहुन्छ, हे परम पावन भगवत अनुरागी, वेद वेदाङ्गका पारङ्गत विद्वान र नैमिषारण्यको यस पवित्र शान्त एवं दिव्य तपोभूमिमा हजारौं वर्षसम्म चलिरहेको महान ज्ञान योग्यको अनुष्ठानमा दीक्षित हुनुभएका शौनकादि ऋषिगण हजुरहरूले अघिल्लो 23 अध्यायमा महर्षि वाल्मीकिद्वारा राजा दृढधनुवालाई श्रवण गराइएको त्यो परम पावन पूर्वजन्मको इतिहास श्रवण गर्नुभयो। हजुरहरूले जान्नुभयो कि कसरी पूर्वजन्ममा मणिग्रीव नामको एउटा नास्तिक दुष्ट कृतघ्न र जाति च्युत क्षुद्रले घोर वनमा बाटो भुलेर मृत्युको मुखमै पुगेका वृद्ध महायोगी उग्रदेव ब्राह्मणलाई आफ्नो कुटीमा ल्याएर आफ्नो पतिव्रता पत्नीका साथ निस्वार्थ भावले सेवा शुश्रूषा गर्यो। अब यस 24 अध्यायमा कथाले एउटा अत्यन्तै प्रकाशमय अलौकिक र आध्यात्मिक रूपान्तरणको महाक्षेत्रमा प्रवेश गर्दछ। जब एउटा पापी र दरिद्र मनुष्य साक्षात भगवानका परम भक्त र सिद्ध महात्माको शरणमा पर्दछ, तब उसको भाग्य कसरी क्षणभरमै बदलिन्छ र पुरुषोत्तम मासमा गरिने एउटा सानो दीपदान बत्ती बाल्ने कार्यले कसरी मनुष्यलाई त्रैलोक्यको ऐश्वर्य र गोलोकको धामको सुख प्रदान गर्दछ भन्ने रहस्य यस अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ। महर्षि वाल्मीकिले राजा दृढधनुवाको संशय निवारण गर्न का लागि अगस्त्य मुनि र राजा चित्रभाउको त्यस संवादको अन्तिम र परम फलदायी भाग वर्णन गर्नुहुनेछ। तसर्थ हजुरहरू आफ्ना मनका सम्पूर्ण सांसारिक चञ्चलता चिन्ता र विचारहरूलाई त्यागेर एकाग्र चित्त भई भक्ति रसले भरिएको यो अमृतमय कथा श्रवण गर्नुहोस्। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे प्रतापी राजन दृढधनुवा, जब महायोगी उग्रदेवले मणिग्रीव र उसकी पत्नीको निस्वार्थ सेवाबाट प्रसन्न भएर उनीहरूको दुःख दूर गर्ने प्रतिज्ञा गर्नुभयो, तब मणिग्रीवको कठोर हृदय पूर्ण रूपमा पग्लिएर पानी पानी भयो। उसले आफ्नो अगाडि साक्षात भगवान नारायणको रूपमा ती वृद्ध ब्राह्मणलाई देख्यो। मणिग्रीवले उग्रदेवलाई आफ्ना पूर्वजन्मका समस्त निज कर्महरू डकैती चोरी जीव हिंसा र आफ्ना नातेदारहरूबाट पाएको तिरस्कारको लज्जास्पद नागबेली उग्रदेवका चरणमा पोखिदियो। उसको आँखाबाट पश्चातापका आँसु अविरल रूपमा बग्न थाले। मणिग्रीवले उग्रदेवको पवित्र चरण कमलमा आफ्नो शिर राखेर साष्टाङ्ग दण्डवत प्रणाम गर्यो र हात जोडेर गदगद कण्ठले भन्न लाग्यो, हे ब्राह्मण देव, हे करुणाका सागर, म यस संसारकै सबैभन्दा अधर्म नीच र पापयुक्त प्राणी हुन्। मैले जीवनभरि केवल अधर्म र पाप मात्र कमाएको छु, जसको फलस्वरूप आज म यस भयानक वनमा दरिद्रताको घोर यातना भोगिरहेको छु। तर हे महात्मन, आज मलाई दृढ विश्वास प्राप्त भएको छ कि मेरो कुनै न कुनै कति पूर्वजन्मको अज्ञात सत्कर्म वा पुण्यको उदय हुनुपर्दछ, जसको कारण हजुर जस्ता महान सिद्ध योगी र साक्षात त्रिकालदर्शी महात्मा यस मानव विहीन भयानक वनमा मेरो यस भग्नावशेष जस्तै कुटीमा पधारेर मलाई दर्शन दिनुभयो। सन्तहरूको आगमन कहिले पनि बिना कारण हुँदैन। हे प्रभु, म हजुरको शरणमा परेको छु। म यस घोर दरिद्रताको महासागरमा डुबिरहेको छु, जहाँबाट निस्कने मलाई कुनै मार्ग थाहा छैन। कृपा गरेर म पापयुक्त जीवमाथि अनुग्रह गर्नुहोस्, दया गर्नुहोस्। हजुरले मलाई त्यस्तो कुनै दिव्य उपदेश रूपी पदार्थ मन्त्र वा साधनाको मार्ग बताइदिनुहोस् जसले मलाई कृतार्थ गरोस्। मलाई यस्तो ज्ञान दिनुहोस् जसको प्रभावले मेरो यो पहाड जस्तै ठुलो र घोर तीव्र गरिबी र कष्ट क्षणभरमै नष्ट होस्। मेरा समस्त पुराना पाप कर्महरू भस्म हुन् र म यस संसारका समस्त बन्धनहरूबाट मुक्त भई अतुल्य ऐश्वर्य धन वैभव र सुख प्राप्त गरेर आफ्नो इच्छा अनुसार स्वतन्त्र भई शानसँग विचरण गर्न सकूं। हे देव, मलाई यस अन्धकारबाट प्रकाशतर्फ लिएर जानुहोस्। मणिग्रीवको यस्तो निष्कपट आत्मसमर्पण साँचो पश्चाताप र करुणाले भरिएको पुकार सुनेर महायोगी उग्रदेवको हृदय करुणाले भरिएर आयो।
सन्तहरू स्वभावैले दयालु हुन्छन्। उनीहरू पापीसँग होइन पापसँग रिसाउँछन्। उग्रदेवले मणिग्रीवलाई आफ्नो चरणबाट उठाएर आशीर्वाद दिँदै भन्नुभयो, हे महाभाग मणिग्रीव, तिमी अब आफूलाई पापी वा अभागी नभन। तिमी र तिम्रो यो महाभाग पत्नी आज पूर्ण रूपमा कृतार्थ भएका छौ। तिमीहरूले यो सोचेका छैनौ कि तिमीहरू आफै कति दिनदेखि भोका प्यासा थियो, तर तिमीहरूले म जस्तो एउटा अपरिचित मृत्युको मुखैमा पुगेको

तिम्रो यो दारिद्र्य पूर्ण रूपमा नष्ट भई तिमीलाई अकण्टक ऐश्वर्य मिलेछ र यस्तो मैले आफ्नो योगबल र शास्त्रको वचनका आधारमा दृढ निश्चय गरिसकेको छु। हे सुधर्मा, सन्तको सेवाले भाग्यको रेखा बदलिन्छ। तिमीले मलाई जीवन दान दिएका छौ र यसको बदलामा म तिमीलाई यस्तो परम गोपनीय मार्ग देखाउनेछु जसले तिम्रो यो जीवन मात्र होइन तिम्रा आगामी अनेकौं जन्महरू समेत उज्जवल बनाउनेछ। तिमीले आफ्नो हृदयबाट सबै प्रकारका डर र चिन्ताहरूलाई निकालिदेऊ, किनकि ईश्वरको कृपा अब तिम्रो ढोकासम्म आइसकेको छ। महायोगी उग्रदेव अगाडि भन्नुहुन्छ, हे मणिग्रीव, तिमी ध्यान दिएर सुन। अहिले यो जुन महिना चलिरहेको छ त्यस महिनाको ठिक अगाडि आउने तेस्रो महिना, दुई महिना बितिसकेपछि तेस्रो महिना, साक्षात भगवान पुरुषोत्तमको परम प्रिय श्री पुरुषोत्तम मास आउँदैछ। त्यो महिना समस्त महिनाहरूमा सर्वश्रेष्ठ र भगवानको प्रत्यक्ष कृपाको महिना हो। पुरुषोत्तम मासको प्रत्येक घडी, प्रत्येक दिन, प्रत्येक रात परम पवित्र र अनन्त गुणा फल दिने खालको हुन्छ। तसर्थ तिमीहरू दुवै स्त्री पुरुषले अत्यन्त श्रद्धा, भक्ति र पूर्ण प्रयत्नका साथ त्यस श्री पुरुषोत्तम मासमा साक्षात भगवान श्री लक्ष्मी नारायणको प्रसन्नताको लागि दीपदान बत्ती बाल्ने कार्य गर्नु। जब तिमीहरूले त्यो दीपदानको महाव्रत पूर्ण गर्नेछौ तब तिम्रो यो पुरानो पहाड जस्तै घोर दरिद्रता आफ्नो मूल सहित अर्थात् जरासहित समूल नष्ट भएर जानेछ र तिम्रो जीवनमा सुखको सूर्योदय हुनेछ। दीपदान भनेको केवल अन्धकारलाई हटाउने माध्यम मात्र होइन, यो त भगवान श्रीहरिको परम चेतनाको सम्वर्धन गर्ने महायोग्य हो। यस महिनामा बालिएको एउटा सानो दियोले पनि मनुष्यको आत्मामा रहेको अज्ञानताको अन्धकारलाई सधैँका लागि भस्म गरिदिन्छ। महायोगी उग्रदेव दीपदानको यो विशेष परिस्थिति बुझाउँदै अगाडि भन्नुहुन्छ, हे मणिग्रीव, दीपदान गर्दा शास्त्रका केही नियमहरू छन् जसलाई ध्यानमा राख्नु पर्दछ। सामान्यतया यदि मनुष्यसँग धन सम्पत्ति र ऐश्वर्य छ भने उसले गाईको शुद्ध घिउद्वारा भगवानको अगाडि दीपदान गर्नुपर्छ। घिउ उपलब्ध नभएको खण्डमा उसले तोरी वा तिलको तेल प्रयोग गरेर बत्ती बाल्नु पर्दछ। तिलको तेलले दीपदान गर्नाले मनुष्यको ऐश्वर्य, यश र सुखमा निरन्तरता वृद्धि हुन्छ। तर हे मणिग्रीव, म तिम्रो वर्तमान अवस्था देखिरहेको छु। तिमी यस समयमा यस घोर र निर्जन वनमा बसिरहेका छौ जहाँ तिमीसँग न त गाईको घिउ छ, न त तिलको तेल किन्ने कुनै धन वा साधन नै छ। यस्तो अवस्थामा तिम्रो मनमा संशय आउन सक्दछ कि म कसरी दीपदान गरौं र तेल बिना मेरो व्रत कसरी सफल होला। तसर्थ म तिमीलाई यस वनको परिस्थिति अनुसार एउटा विशेष र परम उपाय बताउँदछु। यस वनमा इङ्ग गुदी हिङ्गोटका धेरै रुखहरू छन्। ती रुखहरूमा फल्ने फलबाट एक प्रकारको प्राकृतिक र पवित्र तेल निस्कन्छ। तिमीले त्यस इङ्गुदीको फल संकलन गरेर त्यसको तेल निकाल्नु र त्यसै तेलद्वारा पुरुषोत्तम महिनाभरि भगवानको अगाडि दीप बाल्नु। हे मणिग्रीव, भगवान पुरुषोत्तम कहिले पनि महँगा सामग्रीका भोका हुनुहुन्न। उहाँ त केवल मनुष्यको आन्तरिक भाव र निष्ठाको भोक हुनुहुन्छ। यस समय यस भयानक वनमा बस्दै गरेका तिम्रा जस्ता दरिद्र र असहाय मनुष्यको लागि यो इङ्गुदीको तेलको दीपदान बाहेक आफ्नो भाग्य बदल्ने र पाप मुक्त हुने अर्को कुनै पनि सजिलो, सुलभ र उत्तम उपाय छैन। यो मेरो वचन हो, यसलाई दृढताका साथ पालन गर्नु। महर्षि अगस्त्य राजा चित्रबाहुलाई आफ्नो कथा सुनाउँदै अगाडि भन्नुहुन्छ, हे राजन चित्रबाहु, मणिग्रीव र उसकी पत्नीलाई यस प्रकार पुरुषोत्तम मासको दीपदानको परम दुर्लभ र कल्याणकारी गुप्त रहस्य बताइसकेपछि ती श्रेष्ठ ब्राह्मण उग्रदेव आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न तयार हुनुभयो। उहाँले आफ्ना दुवै हातमा साक्षात मुरली लिनुभएका गोपी जनवल्लभ पिताम्बरधारी भगवान श्रीकृष्णको दिव्य स्वरूपको आफ्नो हृदयमा स्मरण गर्नुभयो। उहाँको मुखबाट हरे कृष्ण कृष्ण कृष्ण हरे हरे को मधुर ध्वनि निस्किन थाल्यो। उहाँको अनुहारमा एउटा अपूर्व चमक र शान्ति थियो। उहाँ मणिग्रीव र उसकी पत्नीलाई मंगल आशीर्वाद दिँदै उनीहरूको झुपडीबाट निस्किएर साक्षात त्रिवेणी संगम भएको परम पवित्र तीर्थराज प्रयागको तर्फ पैदल नै अगाडि बढ्नुभयो। हरे कृष्ण कृष्ण।

कृष्ण कृष्ण हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। यो ध्वनि का साथ उग्रदेव त्यहाँबाट अगाडि बढ्दै जानुभयो। उग्रदेव त्यहाँबाट गएपछि मणिग्रीव र उसकी पत्नीको मनमा गुरु वचन र भगवान पुरुषोत्तम प्रति अथाह श्रद्धा जागृत भयो। उनीहरूले आफ्नो दरिद्रता र कष्टलाई बिर्सिएर केवल त्यस पवित्र महिनाको प्रतीक्षा गर्न थाले। उनीहरूले दिनहरू गर्न थाले र आफ्नो जीवनलाई पूर्ण रूपमा सात्विक बनाउनतिर लागे। महर्षि अगस्त्य भन्नुहुन्छ, हे महाराज चित्रबाहु, उग्रदेवको प्रस्थानपछि मणिग्रीव र उसकी पत्नीको जीवनको उद्देश्य नै बदलियो। उनीहरू अब साधारण वनवासी रहेनन्, उनीहरू त भगवान पुरुषोत्तमका परम साधक बनेका थिए। गुरुले बताए अनुसार पुरुषोत्तम मास आउन अझै दुई महिना बाँकी थियो। ती दुई महिना उनीहरूले बेकारमा बिताएनन्। उनीहरूले आफ्नो सम्पूर्ण समय इङ्गुदीको फल संकलन गर्नमा लगाए। त्यो घोर वनमा इङ्गुदीका रुखहरू सजिलै भेटिँदैनथे र तिनका फलहरू टिप्न पनि धेरै कठिन थियो। ती रुखहरूमा ठूला ठूला काँडा हुन्थे। मणिग्रीव दिनभरि जंगलको कुना कुनामा भौतारिएर काँडाहरूले आफ्ना हात खुट्टा कोरिँदा पनि प्रभाव नगरी केवल भगवानको नाम जप गर्दै ती फलहरू टोकरीमा भरेर आश्रममा ल्याउँथ्यो। उसकी पत्नीले ती फलहरूलाई घाममा सुकाउँथिन् र त्यसपछि ढुङ्गाले कुटेर पानीमा उमालेर बडो मेहनत र परिश्रमका साथ बत्ती बाल्ने तेल तयार पार्दथिन्। ती दुई महिना उनीहरूले एउटै पनि हिंसक कार्य गरेनन्। मणिग्रीवले शिकार खेल्न पूर्ण रूपमा छोडिदियो। उनीहरू जंगलका कन्दमूल र भुइँमा खसेका फलहरू खाएर बस्न थाले। उनीहरूको मन पूर्ण रूपमा शान्त र पवित्र भइसकेको थियो। उनीहरू केवल त्यस क्षणको प्रतीक्षामा थिए जब पुरुषोत्तम मास सुरु हुन्छ र उनीहरूले आफ्ना आराध्य देवका अगाडि दियो बाल्न पाउँछन्। उनीहरूको यो गुरु भक्तिको र लगनशीलता साँच्चीकै प्रशंसनीय थियो। महर्षि अगस्त्य कथालाई अगाडि बढाउँदै भन्नुहुन्छ, हे राजन, दुई महिनाको लामो र धैर्यपूर्ण प्रतीक्षापछि अन्तत चौतर्फी कल्याण गरी पापहरूलाई पखाल्ने र पुण्यको वर्षा गर्ने साक्षात श्री पुरुषोत्तम मासको दिव्य आगमन भयो। महिनाको पहिलो दिनदेखि नै मणिग्रीव र उसकी पत्नीमा एउटा नयाँ ऊर्जा र उत्साह देखियो। उनीहरूका भित्र अलिकति पनि आलस्य वा थकाइ थिएन। उनीहरूले बिहानै सूर्योदय हुनुभन्दा अगाडि ब्रह्म मुहूर्तमा उठेर वनको पवित्र नदीमा गएर स्नान गर्दथे। त्यसपछि आफ्नो झुपडीलाई गोबर र माटोले लिपेर पवित्र बनाउँदथे। उनीहरूले काठ र पातहरूबाट एउटा सानो मन्दिर जस्तो बनाएका थिए, जहाँ उनीहरूले गुरु उग्रदेवले बताएका भगवान श्रीकृष्णको मानसिक स्वरूपको स्थापना गरे। रात्रि पर्ने बित्तिकै जब त्यो वन हिंसक जनावरको गर्जनले थर्किन्थ्यो र चारैतिर घोर अन्धकार छाउँथ्यो, तब मणिग्रीव र उसकी पत्नीले बडो जतनका साथ तयार पारेको इङ्गुदीको तेलद्वारा सुन्दर र उज्यालो प्रकाश दिने दीपकहरू जलाउन थाले। उनीहरूले केवल आफ्नो झुपडीमा मात्र होइन, जंगलको मार्गमा पवित्र रुखहरूको फेदमा जहाँ जहाँ अन्धकार बढी हुन्थ्यो त्यहाँ त्यहाँ दीपहरू स्थापना गरे। उनीहरूले महिनाको एउटा पनि दिन खाली जान दिएनन्। रात्रिको समयमा ती दीपहरू हावाको झोकाले ननिभुन् भनेर उनीहरू दुवै पालो पालो रातभरि जागराम बस्दथे र दीपको रक्षा गर्दथे। बत्तीमा तेल थप्दै उनीहरू ओम नमो भगवती वासुदेवाय यो अखण्ड जप गरिरहन्थे। यस प्रकार उनीहरूले बिना कुनै अल्छीपन परम आनन्द र भक्ति भावका साथ पुरै पुरुषोत्तम महिना दीपदान गर्दै बिताए। यो भयानक र अन्धकारमय वन ती दीपहरूको प्रकाशले साक्षात देवलोक जस्तै चम्किन थाल्यो। महर्षि अगस्त्य अगाडि भन्नुहुन्छ, हे राजन चित्रबाहु, पुरुषोत्तम मासको त्यो दीपदानको प्रभाव यति धेरै अलौकिक र शक्तिशाली भयो कि साक्षात महायोगी उग्रदेवको कृपा र भगवान पुरुषोत्तमको आशीर्वादले मणिग्रीव र उसकी पत्नीको अन्तकरण पूर्ण रूपमा शुद्ध भयो। उनीहरूको भित्र रहेका काम क्रोध लोभ मोह अहंकार र नास्तिकता जस्ता समस्त पुराना पाप रूपी विकारहरू सधैँका लागि पखालिए। उनीहरूको हृदय साक्षात गंगा जल जस्तै पवित्र निर्मल र पारदर्शी बन्यो।
पहिले जो मणिग्रीब अरूको धन लुट्न र जीव हिंसा गर्नमा आनन्द लिन्थ्यो, अहिले उसलाई सम्पूर्ण संसारमा भगवान श्रीहरिको रूप देख्न थाल्यो। उनीहरूले आफ्नो बाँकी जीवन केवल भगवत चिन्तन र लोक कल्याणको भावनामा बिताए। यस प्रकार पवित्र र सात्विक जीवन बिताउँदै जब उनीहरूको यस पृथ्वी लोकको आयु समाप्त भयो, तब उनीहरूले बडो सुखपूर्वक कुनै पनि कष्ट र पीडा बिना मरणलाई प्राप्त गरे। मृत्युको समयमा उनीहरूको मनमा कुनै पनि सांसारिक वासना वा डर थिएन, केवल भगवान श्रीकृष्णको मुरलीधारी स्वरूपको याद थियो। त्यसैले भनिन्छ, जसको अन्त्य राम्रो हुन्छ उसको सबै कुरा राम्रो हुन्छ। महर्षि अगस्त्य भन्नुहुन्छ, हे महाराज, जब मणिग्रीव र उसको पत्नीको प्राण निस्कियो तब त्यहाँ एउटा परम अद्भुत दृश्य देखियो। सामान्यतया पापी र अधर्मी मानिसहरूको प्राण लिनका लागि यमराजका भयानक काला र डरलाग्दा दूतहरू आउने गर्दछन्। तर मणिग्रीवले पुरुषोत्तम मासको जुन दिवदानको महापुण्य कमाएको थियो त्यसको तेजको अगाडि यमदूतहरू टिक्न सकेनन्। उनीहरू टाढैबाट डरले थरथर काँप्दै भागिहाले। यसको विपरीत साक्षात वैकुण्ठ लोक र स्वर्ग लोकबाट भगवानका परम प्रिय विष्णु दूतहरू हातमा शङ्ख चक्र गधा र पद्म लिएर पिताम्बर वस्त्र पहिरेर एउटा अत्यन्तै भव्य चम्किलो र दिव्य विमान लिएर त्यहाँ प्रकट भए। दुवै स्त्री पुरुषको आत्माले दिव्य र तेजोमय रूप धारण गर्यो। विष्णु दूतहरूले उनीहरूको शिरमा पुष्प वृष्टि गरे र आदरपूर्वक उनीहरूलाई विमानमा विराजमान गराए। उनीहरू बडो शान र आनन्दका साथ परम पावन स्वर्ग लोकमा गए। त्यहाँ देवराज इन्द्र र अन्य देवताहरूले उनीहरूको भव्य स्वागत गरे। त्यहाँ उनीहरूले हजारौं वर्षसम्म देवराज इन्द्रको समान अनेकन प्रकारका अलौकिक दिव्य अमूल्य र ऐश्वर्यशाली भोगहरू भोगे। त्यहाँ उनीहरूलाई कुनै पनि प्रकारको दुःख रोग वा चिन्ताले छुन सकेन। उनीहरूको त्यो स्वर्गवास साँच्ची नै उनीहरूको भक्ति र साधनाको प्रतिफल थियो। महर्षि अगस्त्य राजा चित्रबाहुलाई उनको वर्तमान पहिचान बुझाउँदै भन्नुहुन्छ, शास्त्रको यो नियम छ कि जब मनुष्यको स्वर्गको पुण्य भोग समाप्त हुन्छ तब उसले पुनः यस मर्त्यलोकमा आफ्नो बाँकी रहेको पुण्य र संस्कार अनुसार जन्म लिनुपर्दछ। तर जो मनुष्य पुरुषोत्तम मासको व्रत वा दीपदानको पुण्य बोकेर स्वर्ग जान्छ उसको पुनर्जन्म कुनै साधारण परिवारमा हुँदैन। उही उग्रदेव ब्राह्मणको यो अमोघ कृपा र पुरुषोत्तम व्रतको बाँकी रहेको महापुण्यको प्रभावले ती दुवै स्त्री पुरुष यस मृत्युलोकमा पुनः एकपटक सबैभन्दा श्रेष्ठ र उच्च राजकुलमा जन्म लिन सफल भए। हे महाराज, पूर्व जन्ममा तिमी जो घोर वनमा धनुष बाण उठाएर सधैँ मृग सिंह र हिंसक जनावरको शिकारमा तत्पर रहन्थ्यौ, उही मणिग्रीव शूद्र तिमी यस जन्ममा महाप्रतापी राजा वीर बाहुका परम योग्य सुरवीर र पराक्रमी पुत्रको रूपमा जन्म लिएर राजा चित्रबाहुको नामले संसारभरि विख्यात भएका छौ। तिम्रो यो विशाल साम्राज्य, तिम्रो यो अतुल धन सम्पत्ति र तिम्रो यो सुरवीरता कुनै संयोग होइन। यो त उही पूर्व जन्ममा वनको अन्धकारमा इङ्गुदीको तेलले बालेको बत्तीको अलौकिक प्रकाश हो, जसले आज तिम्रो सम्पूर्ण जीवनलाई आलोकित पारिरहेको छ। महर्षि अगस्त्य राजा चित्रबाहुलाई उनकी रानीको पूर्व जन्मको रहस्य खोल्दै अगाडि भन्नुहुन्छ, हे राजन, तिमीले मलाई सोधेका थियौ कि तिमीलाई यति धेरै पतिव्रता सुन्दरी र महाभाग्यशाली स्त्री कसरी प्राप्त भइन्। अब यसको रहस्य पनि सुन। यस समय तिम्रो राजदरबारमा तिम्रो आधा अङ्गलाई धारण गर्ने अर्थात् तिम्री जो यो परम सुन्दरी अर्धाङ्गिनी रानी छिन्, उनी पूर्व जन्ममा पनि तिम्री उही पतिव्रता पत्नी थिइन् जसले जङ्गलको घोर दुःख भोक र प्यासमा पनि तिम्रो साथ कहिले छोडिनन्। उनले तिम्रो पाप कर्मको समयमा तिमीलाई सहिन् र जब तिम्रो मनमा दया जागृत भयो तब उनी तिम्रो साथमा लागेर उग्रदेवको सेवामा समर्पित भइन्। शास्त्रको यो परम अकाट्य र दिव्य नियम छ कि जो पतिव्रता स्त्री हुन्छन् उनले आफ्ना पतिको पुण्यको आधा भाग स्वतः नै प्राप्त गर्दछिन्। त्यसै गरी पतिले गरेको व्रत र साधनाको फल पनि पत्नीलाई मिल्दछ। अकाट्य र दिव्य नियम छ कि जो पतिव्रता स्त्री हुन्छन् उनले आफ्ना पतिको पुण्यको आधा भाग स्वतः नै प्राप्त गर्दछिन्। त्यसै गरी पतिले गरेको व्रत र साधनाको फल पनि पत्नीलाई मिल्दछ।
तिमी दुवैले मिलेर जंगलमा हिङ्गुदीको तेलले दीपदान गरेका थियौ। तिमीहरू दुवैको सामूहिक प्रार्थना थियो। त्यसैको फलस्वरूप आज तिमीलाई यो अकण्टक राज्य प्राप्त भएको छ र उनी पुनः तिम्री रानी बनेर तिम्रो जीवनलाई सुखमय बनाइरहेकी छिन्। तिमीहरूको यो सम्बन्ध केवल यस जन्मको मात्र होइन, यो त जन्म जन्मान्तरको

पवित्र बन्धन हो। महर्षि अगस्त्य दीपदानको सर्वव्यापक र सर्वोच्च महिमाको वर्णन गर्दै भन्नुहुन्छ, हे चित्रबाहु, तिमी आफै आफ्नो बुद्धिले विचार गर। जब पूर्व जन्ममा दारिद्र्य, अज्ञानता र असहाय अवस्थामा रहेर वनको एउटा तुच्छ जंगली जडीबुटी इङ्गुदीको तेलले मात्र पुरुषोत्तम मासमा दीपदान गर्दा तिमीलाई यति ठूलो चक्रवर्ती साम्राज्य अथाह धन सम्पत्ति र स्वर्गको सुख प्राप्त भयो भने यदि यस संसारमा कुनै मनुष्यले समृद्धिको अवस्थामा रहेर आफ्नो घरमा वा भगवानको मन्दिरमा गाईको शुद्ध घिउद्वारा अथवा तिलको सुगन्धित तेलद्वारा भगवानको अगाडि महिनाभरि अखण्ड दीपक कहिले नियम्ने बत्ती बाल्दछ भने उसको मिल्ने फलको बारेमा त भन्नु नै के छ र? उसलाई त साक्षात त्रैलोक्यको आधिपत्य, रिद्धि सिद्धि र अनन्त गुणा बढी पुण्य मिल्दछ। यसमा संसारमा कुनै पनि प्रकारको संशय वा शंका छैन। पुरुषोत्तम मासको दीपकको यस्तै महामहिमामय र अचम्मको फल शास्त्रहरूमा बताइएको छ। घिउको दियोले सात्विक ऊर्जा बढाउँछ भने तिलको तेलको दियोले समस्त अनिष्ट र ग्रह दोषलाई शान्त पार्दछ। तसर्थ प्रत्येक मनुष्यले आफ्नो कल्याणका लागि यस महिनामा दीपदान अवश्य गर्नुपर्दछ। महर्षि अगस्त्य भन्नुहुन्छ, हे राजन, दीपदानको त यति ठूलो अनन्त महिमा छ भने यदि कुनै मनुष्यले दीपदानका साथसाथै पुरुषोत्तम मासमा पूर्ण श्रद्धाका साथ निराहार बसेर वा केवल गाईको दूध पिएर वा फलाहार गरेर उपवास आदि कठिन व्रत पनि गर्दछ भने उसको पुण्यको त गणना साक्षात ब्रह्मा, विष्णु र महेश्वरले पनि गर्न सक्नुहुन्न। त्यस्तो मनुष्य यस संसारमा समस्त भौतिक सुखहरू, भोगहरू र ऐश्वर्यलाई भोगेर अन्त्यमा संसारको जन्म मरणको यो घोर चक्रबाट पूर्ण रूपमा मुक्त हुन्छ। उसलाई कहिले पनि नाश नहुने साक्षात भगवान श्रीकृष्णको परम प्रिय दिव्य धाम अर्थात् गोलोक धाम प्राप्त हुन्छ। गोलोक धाममा पुगेपछि मनुष्य कहिले पनि यस दुःखद संसारमा फर्केर आउनु पर्दैन। तसर्थ पुरुषोत्तम मासको व्रत र दीपदान यस कलियुगमा मनुष्यका लागि साक्षात कल्प विश्व समान हुन्। महर्षि वाल्मीकि राजा दृढ धनवालाई भन्नुहुन्छ, हे राजन, यस प्रकार महायोगी अगस्त्य मुनिले राजा चित्रबाहुको राजदरबारमा बसेर उनको पूर्व जन्मको त्यो पापी मणिग्रीवको वृत्तान्त, उग्रदेवको कृपा, इङ्गुदी तेलको दीपदान र त्यसबाट प्राप्त भएको यो साम्राज्यको सम्पूर्ण रहस्य विस्तार पूर्वक सुनाउनु भयो। आफ्नो पूर्व जन्मको कथा सुनेर राजा चित्रबाहुको मनमा भगवान पुरुषोत्तम, आफ्नी रानी र अगस्त्य मुनि प्रति कृतज्ञता र भक्तिको सागर उलियो। उनको अहंकार पूर्ण रूपमा नष्ट भयो। राजा चित्रबाहु र उनकी रानीले महर्षि अगस्त्यको चरणमा साष्टाङ्ग दण्डवत प्रणाम गरे। राजाले महर्षिको पुनः विविध अमूल्य उपहारहरू, बहुमूल्य रत्नहरू, गहुँ, चामल, वस्त्र र स्वर्ण मुद्राहरूद्वारा भव्य राजकीय सत्कार र पूजन गरे। महर्षि अगस्त्य राजा र रानीको यस्तो निष्कपट भक्ति, नम्रता र सत्कारबाट अत्यन्तै प्रसन्न हुनुभयो। उहाँले राजा र रानीलाई उनीहरूको राज्यमा सधैँ सुख, शान्ति, समृद्धि रहोस्, प्रजाको कल्याण होस् र अन्तमा भगवान श्री विष्णुको परम पद प्राप्त होस् भनी अमोद र कहिले असफल नहुने आशीर्वाद प्रदान गर्नुभयो। राजा र सम्पूर्ण दरबारलाई आशीर्वाद दिइसकेपछि महायोगी अगस्त्य मुनि त्यहाँबाट हावाको झोका जस्तै अत्यन्तै शान्त भावले आकाश मार्ग हुँदै आफ्नो दिव्य आश्रमतर्फ प्रस्थान गर्नुभयो। राजा चित्रबाहुले उहाँ गएको मार्गलाई हेर्दै भगवानको नाम संकीर्तन गर्न थाले। सुतजी भन्नुहुन्छ, हे नैमिषारण्यका सौनकादि ऋषिगण, महर्षि वाल्मीकिले राजा दृढ धनवालाई दीपदानको यो परम अद्भुत र कल्याणकारी महिमा सुनाउनु भयो, जसले यो प्रमाणित गर्दछ कि समय जतिसुकै कठिन भए पनि, परिस्थिति जतिसुकै विपरीत भए पनि, यदि मनुष्यको मनमा श्रद्धा र गुरु वचन प्रति विश्वास छ भने वनको जंगली तेलले बालेको बत्तीले पनि मनुष्यलाई राजा बनाउन र स्वर्ग पठाउन सक्दछ। राजा दृढ धनवा महर्षि वाल्मीकिको मुखारविन्दबाट यो 24 अध्यायको अमृतमय कथा सुनेर आनन्दको महासागरमा डुबे। उनको मनमा पुरुषोत्तम मासप्रति श्रद्धा अझ बढी प्रगाढ भयो। हे ऋषिहरू, यो 24 अध्याय पुरुषोत्तम मासको परम उज्यालो दियो हो, जसले हामी सबैलाई भक्ति र परोपकारको बाटो देखाउँछ।
अब यसपछि यस परम पावन पुरुषोत्तम मासको व्रतको समापन वा उद्यापन कसरी गर्नुपर्दछ, व्रतको समाप्तिमा कस्तो दान दक्षिणा दिनुपर्दछ र राजा दृढधनुवाले अगाडि के गरे, यो सम्पूर्ण अलौकिक रहस्यमय र कल्याणकारी वृत्तान्त अब आगामी 25 अध्यायमा पूर्ण रूपमा प्रकट हुनेछ, जसलाई म हजुरहरूको सामु क्रमशः विस्तारपूर्वक वर्णन गर्दै जानेछु। इति श्री पद्म पुराणे अधिक मास महात्म्य नारायण नारद संवादे श्री कृष्ण युधिष्ठिर संवादे राजा दृढधनवा वाल्मीकि संवादे पुरुषोत्तम मास दीप दान महात्म्य चित्रबाहु पूर्व जन्म चरित्रे चतुर्विंशतितमो अध्याय सम्पूर्णम्। जय श्रीमन्नारायण, जय श्री हरि।

0: सूत्र समझदारी को सेतु FM अध्यात्म ज्योति
1: सिल्वर स्टेट सभी भन्दा पुरानो चांदी को एकमात्र शोरूम
2: सिल्वर स्टेट यहाँ हर को सेवा में निरंतर लागी रहेका छौं। त्यसैले त हामी गर्व गर्छौं किनकि हामीले यहाँहरुको विश्वास जित्न सफल भएका छौं।
1: सिल्वर स्टेट अत्याधुनिक प्रविधिबाट आफ्नै कारखानामा निर्मित बिना रसायनका पूजा सामग्री विवाह लगायत अन्य शुभ कार्यका लागि चाहिने यहाँले चाहे बमोजिमका चाँदीका हरेक प्रकारका सामग्री लगायत गिफ्ट आइटमहरुका लागि
2: सिल्वर स्टेट एउटै छानामुनि चाँदीका सबै सामानहरु।
3: सिल्वर स्टेट धर्मपथ न्यू रोड काठमाडौँ शाखा शुक्रपथ विशाल बजारको अगाडि र जावला खेल। फोन 42 23 745 र 42 33 556।
4: हरेक सियो धागो र टाकसँग जोडिएको हुन्छ एउटा कथा। कथा परम्पराको, कथा सिप र सुन्दरताको, पुस्तौंदेखि बुनिएको पहिचानको र ती पहिचानको आकार दिने कल्पनाको।
5: विगत 50 वर्षदेखि यी कल्पनालाई यथार्थमा परिणत गर्दै सर्वप्रिय लोकप्रिय सबैमा मनमा बस्न सफल श्रेष्ठ टेलरिङ सेन्टर।
4: श्रेष्ठ टेलरिङ सेन्टर सिन्स 1975।
6: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर आफ्नो गाउँ आफन्तहरू कोही कता परिवर्तन धेरै कुरामा भएछ, तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्सा घर चामल स्वाद आज पनि उस्तै।
7: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: तपाईं अहिले सुनिरहनु भएको छ FM अध्यात्म ज्योति।

0: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री। हाम्रा विशेषताहरू: निक्षेपमा आकर्षक ब्याज दर, सरल र सहज तरिकाले कर्जा प्रवाह, देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा, सी आसबास सुविधा, कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा, निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा। केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड, दिल्ली बजार गुर्जुको चौक, काठमाडौँ।
1: टुगेदर वी डेलिभर।
2: आज 10 वर्ष बितेको थाहै भएन। यति लामो विदेश बसाई पछिको आफ्नो घर, आफ्नो गाउँ, आफन्तहरू कोही कता कोही कता, परिवर्तन धेरै कुरामा भएछ। तर मेरो घरको भान्सामा भने केही परिवर्तन भएको रहेनछ। उही पुरानो भान्साघर चामल, स्वाद आज पनि उस्तै।
3: जय श्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जीरा मसिनो चामल, भान्साघर लङ ग्रेन, भान्साघर बासमती चामल, भान्साघर उसिना चामल, स्वाद र सन्तुष्टिको लागि।
4: कब्जियत, ग्यास, अपच, यी समस्या साना जस्ता लाग्छन् तर दिनभरको जीवनलाई अस्त व्यस्त बनाउँछन्। मैले धेरै उपाय अपनाए तर स्थायी राहत पाउन सकिन। अन्तत मैले रोजे एसआर ल्याक्स। 16 प्राकृतिक तत्वको संयोजनले बनेको यो ल्याक्सेटिभ ग्रान्युल्सले अब मेरो पेटलाई सहज बनाएको छ। बिहानको सुरुवात हल्का महसुससँग हुन्छ र दिन खुशी र शान्तिपूर्ण। एसआर ल्याक्स, प्राकृतिक र भरपर्दो समाधान कब्जियत, ग्यास, अपच र अम्ल पित्तको लागि। मेक योर डे ह्याप्पी एन्ड जोयफुल। पेट स्वस्थ, जीवन सरल। एसआर ल्याक्स नजिकको फार्मेसी वा आयुर्वेदिक स्टोरमा उपलब्ध छ।
5: सम्पर्क 9800183007।
6: आजकल शुद्धता पाउन कति गाह्रो भइसक्यो।
7: जहाँ हेर्यो त्यहाँ मिसावट छ,
6: त्यसैले
7: शुद्धता नै खोजौँ। जेजे ज्वेलर्स
8: प्रस्तुत छ जेजे ज्वेलर्स। जेजे ज्वेलर्समा छ सुन, चाँदी तथा हिराका आकर्षक डिजाइनहरूको उत्कृष्ट कलेक्सन। सुन, चाँदी तथा हिरा जे किन्नुहोस् जेजे ज्वेलर्सकै किन्नुहोस्।
9: जेजे ज्वेलर्स, बसन्तपुर, न्यु रोड, दमकल नजिक, स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क, मुनि।
10: सम्पर्क नम्बर 5320411, 9800286888।
8: जेजे ज्वेलर्स, शुद्धताको पहिचान।
0: एफएम अध्यात्म ज्योतिका लोकप्रिय कार्यक्रमहरू प्रायोजन गर्न अथवा यहाँको सेवा वा उत्पादनको विज्ञापन गर्न चाहनुहुने महानुभावहरूले मोबाइल नम्बर 9841289820, मोबाइल नम्बर 9841289820 सम्पर्क गर्न सक्नुहुनेछ।
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: हिमाली दृश्यको अवलोकन सँगै प्राकृतिक सुन्दरतामा रमाउनको लागि स्वच्छ अनि रमणीय स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस।
12: पौराणिक नुवाकोट दरबार र बेलकोट गढी सँगै
11: काठमाडौँबाट मात्र 3 घण्टाको यात्रामा पुग्न सकिने
12: आफ्नै फार्ममा उत्पादन गरी दाउरामा पकाएका अर्ग्यानिक खानाका परिकारहरू,
11: सेमिनार गोष्ठीका लागि उपयुक्त
12: स्कुल कलेजबाट एजुकेशन टुरमा जाने विद्यार्थीहरू लगायत बोटानिकल सम्बन्धी रुचि राख्नेहरूको लागि उत्कृष्ट स्थान
11: क्याप्टेन रेग्मीज फार्म हाउस, कमतानको बगैँचा, बेलकोटगढी, मदानपुर 12, देउराली।
12: सम्पर्क नम्बर
11: 9141470164,
12: 9032454,
11: 9849528781।

आदि श्रोता एतिन्जेल हामी एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सन्ध्याकालीन प्रसारणमा थियौ। बेलुकीको 9 बज्दैछ। अब हाम्रो सन्ध्याकालीन प्रसारणका यी कार्यक्रमका साथै आजको निमित्त एफएम अध्यात्म ज्योति 104.8 मेगाहर्जको सम्पूर्ण सेवा यहीँ पूरा हुन्छ। भोलि बिहान 4:45 बजे आरम्भ सङ्गीतका साथमा यहाँहरू र हाम्रो भेट हुने नै छ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्।

0: बिहान को 5 बजी सकेको छ। अब FM अध्यात्म ज्योति 104.8 मेगाहर्ज को नियमित प्रसारण आरम्भ हुन्छ। प्रसारण प्रारम्भमा आजको पञ्चाङ्ग।
1: आज श्री सालिबानीय साके 1948, सृष्टिदो गताब्दा 1955-88 5127, कलेर गताब्दा 5127, 60 संवत्सर मध्ये 54 संवत्सर रौद्र नामक संवत्सर, नेपाल देशीय संवत 1146, विक्रम संवत 2083 साल, ज्येष्ठ महिनाको 20 गते बुधबार, तदनुसार जुन महिनाको 3 तारिक सन 2026, अधिक ज्येष्ठ कृष्ण पक्ष, तृतीय तिथि पूर्व फाल्गुणी नक्षत्र शुक्ल आनन्दादि योग बब कर्ण श्री वत्स योगा। आज चन्द्रमा धनु राशिमा अवस्थित श्री सूर्य उत्तरायण, यो महिना श्री सूर्य वृष राशिमा अवस्थित। आज काठमाडौँमा अहिले 5 बजे
0: प्रस्तुत गर्दछ कार्यक्रम आराधना।
1: शुभ प्रभात एवं नमस्कार, यो प्रभात कालिनी कार्यक्रम आराधनामा म प्रस्तोता युवेन्द्र। अब आजको यो कार्यक्रम आराधनालाई सदा चाहिँ अगाडि बढाउँदैछु हस्त दर्शन एवं भूमि वन्दनाबाट।

स्वच्छ र शान्त मन, सुखी र सुन्दर जीवन, एउटा ओजस्वी व्यक्तित्व अनि आकर्षक डिजाइनका कपडाहरू, श्रेष्ठ टेलरिङ सेन्टरका कामनाहरू। श्रेष्ठ टेलरिङ सेन्टर बागबजार र चाभेल,

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फुड्स प्राली द्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड यहाँको विश्वासिलो र भरपर्दो वित्तीय सहयात्री हाम्रा विशेषताहरू निक्षेपमा आकर्षक ब्याज दर सरल र सहज तरिकाले कर्जा प्रवाह देशैभरि रहेका शाखाहरूबाट निशुल्क एबिबिएस कारोबार सुविधा सी आसबा सुविधा कारोबारको जानकारी दिन एसएमएस अलर्ट सुविधा निशुल्क चेक बुक तथा सम्पूर्ण रेमिटेन्स सेवा केन्द्रीय कार्यालय श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड दिल्ली बजार गुर्जुको चौक काठमाडौँ
3: टुगेदर वी डेलिभर

आदरणीय श्रोता, आज हामी पवित्र पुरुषोत्तम महिनाको 25 औं दिनमा छौं। अब प्रस्तुत छ श्री पुरुषोत्तम मास महात्म्य अन्तर्गत 25 औं अध्याय।

सुतजी आज्ञा गर्नुहुन्छ, हे परम पावन समष्टि चेतनामा लीन अस्तित्वको गहिरो ज्ञान भएका र नैमिषारण्यको यस शान्त एवं ऊर्जावान तपोभूमिमा आत्म अन्वेषणको महायज्ञमा दीक्षित हुनुभएका सोनक आदि ऋषिगण हजुरहरूले अघिल्लो 24 अध्यायमा महर्षि वाल्मीकिद्वारा राजा दृढधनुवालाई सुनाइएको महर्षि अगस्त्य र राजा चित्रबाहुको त्यो प्रतीकात्मक इतिहास श्रवण गर्नुभयो। हजुरहरूले बुझ्नुभयो कि कसरी पूर्व जन्ममा मणिग्रीव नामको एउटा चेतनाहीन दरिद्र र मानसिक अन्धकारमा बाँचेको व्यक्तिले पनि पुरुषोत्तम मासको ऊर्जामा सानो आन्तरिक प्रकाश प्रतीकात्मक दीपदान बाल्दा उसको जीवनमा चेतनाको कति ठूलो रूपान्तरण र ऐश्वर्य उदय भयो। अब यस 25 अध्यायमा यो आध्यात्मिक यात्रामा एउटा अत्यन्तै महत्वपूर्ण र क्रियात्मक मोडमा प्रवेश गर्दछ। कुनै पनि साधना ध्यान वा आन्तरिक अनुशासन तब मात्र पूर्ण र फलदायी हुन्छ जब त्यसलाई सचेत रूपमा एकीकृत गरिन्छ, जसलाई शास्त्रमा उद्यापन भनिएको छ। उद्यापन केवल कर्मकाण्ड होइन, यो त आफ्नो साधनाको ऊर्जालाई आत्मसात गर्ने र अहंकारलाई पूर्ण रूपमा विसर्जन गर्ने कला हो। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे प्रतापी राजन दृढधनुवा, जब राजा चित्रबाहुको त्यो अलौकिक रूपान्तरणको कथा समाप्त भयो तब राजा दृढधनुवाको हृदयमा परम चेतना भगवान श्री पुरुषोत्तम प्रति अगाध श्रद्धा र भक्तिको उदय भयो। उहाँको अहंकार पग्लियो र आँखामा कृतज्ञताको आँसु छल्किए। राजा दृढधनुवाले आफ्ना दुवै हात जोडेर मस्तक झुकाउँदै महायोगी महर्षि वाल्मीकिका चरण कमलमा प्रार्थना गर्दै भन्नुभयो, हे ज्ञानका सागर, हजुरको मुखारविन्दबाट निस्किएको यो पुरुषोत्तम मासको मर्म र अमृत हे ज्ञानका सागर हजुरको मुखारविन्दबाट निस्किएको यो पुरुषोत्तम मासको मर्म अमृत जस्तै पावन छ, जसले मेरो मनको अज्ञानता र भ्रमको अन्धकारलाई पूर्ण रूपमा नष्ट गरिदिएको छ। हे महात्मन, हजुरले मलाई आन्तरिक प्रकाशको महत्व र हजुरले मलाई आन्तरिक प्रकाश अर्थात् दीपदानको महत्व त सविस्तार बताउनुभयो, अब कृपा गरेर मलाई यो बुझाइदिनुहोस् कि यस साधनालाई आफ्नो जीवनमा कसरी स्थापित र एकीकृत उद्यापन गर्न सकिन्छ, यसको मानसिक र आध्यात्मिक विधि के हो, हामीले आफ्नो चेतनालाई कुन स्तरमा उठाएर यस साधनाको पूर्णता पाउने हो, कृपा गरी यो बुझाइदिनुहोस्। राजाको यस्तो निष्कपट र गहिरो जिज्ञासा सुनेर महर्षि वाल्मीकि बडो प्रसन्न हुनुभयो। उहाँले भन्नुभयो, हे राजन, तिमीले अत्यन्तै उत्तम र लोक कल्याणकारी प्रश्न सोध्यौ। उद्यापन बिना गरिएको साधना त्यो वृक्ष जस्तै हो जसमा फल लाग्नु अघि नै हेरचाह छोडिन्छ, अत म तिमीलाई यसको वास्तविक आध्यात्मिक रहस्य बताउँछु, ध्यान दिएर सुन। उद्यापनको लागि सबैभन्दा पहिले समयको छनौट जरुरी छ। उद्यापनको लागि कृष्ण पक्षको अष्टमी नवमी वा चतुर्दशीलाई उत्तम मानिएको छ। चन्द्रमा मनको प्रतीक हो र कृष्ण पक्षमा चन्द्रमा क्षीण हुँदै जान्छ। यसको आध्यात्मिक अर्थ हुन्छ जब साधकले आफ्नो म भन्ने अहंकार र सांसारिक मनलाई पूर्ण रूपमा क्षीण वा शान्त बनाउँछ तब मात्र ऊ पूर्णताको अधिकारी बन्दछ। साधक सूर्योदय भन्दा अगाडि जब प्रकृति शान्त र दिव्य ऊर्जाले भरिएको हुन्छ तब बिउजनु पर्छ। यो समय आफ्ना विचारहरूलाई सफा गर्ने र आफ्नो केन्द्र राधा कृष्ण अर्थात् प्रकृति र पुरुषको सन्तुलनमा स्थिति हुने दिन हो। साधक नित्य ब्रह्म मुहूर्तमा जागरण गर्नुपर्दछ। महर्षि वाल्मीकि अगाडि भन्नुहुन्छ, हे राजन, यस साधनाको पूर्णताको लागि 30 ज्ञानी र सदाचारी आत्माहरूलाई आमन्त्रित गर्ने विधान छ। यो संख्या केवल व्यक्तिहरूको मात्र होइन, बरु महिनाका 30 दिनहरूको प्रतीक हो जसको वास्तविक अर्थ हुन्छ जीवनका प्रत्येक दिन र प्रत्येक क्षणलाई पवित्र र आदरणीय मान्नु। जब हामी अरूलाई आदरपूर्वक सेवा र भोजन अर्पण गर्दछौं तब हामी वास्तवमा आफ्नो संकुचित घेराबाट बाहिर निस्केर समष्टि चेतनासँग जोडिरहेका हुन्छौं। यदि कसैसँग भौतिक साधनको कमी छ भने शास्त्रले लचकता दिएको छ,
उसले 5 वा 7 जनालाई मात्र पनि आमन्त्रित गर्न सक्दछ, किनभने परम चेतनाले हाम्रो भौतिक वस्तु वा संख्या हेर्दैन। उसले त केवल हाम्रो भाव र श्रद्धाको मूल्याङ्कन गर्दछ। सामर्थ्य हुँदाहुँदै पनि कन्जुसाई गर्नुको अर्थ यो अहंकार हो, यो लोभीपन हो। सामर्थ्य नहुँदा चिन्तित हुनु यो भने अज्ञानता हो। मध्याह समयमा एउटा सुन्दर र पवित्र मण्डप र 4 कलशको स्थापना गरिन्छ। यसको भौतिक रूप जस्तो भए पनि यसको आध्यात्मिक रूप अत्यन्तै गहिरो छ। मण्डप यो हाम्रो शरीर र मनको प्रतीक हो, जसलाई सफा, सात्विक र व्यवस्थित राख्नुपर्छ। 4 कलश, यी 4 कलशहरू 4 दिशा र 4 वेदका प्रतीक हुन्, जसले हाम्रो जीवनका 4 आयाम, धर्म, अर्थ, काम र मोक्षलाई सन्तुलित बनाउने संकेत गर्दछन्। यी 4 कलशहरूमा भगवान श्री विष्णुका 4 दिव्य स्वरूप चतुर्व्यूहको आह्वान गरिन्छ, जुन मानव चेतनाका 4 अवस्थाहरू हुन्। भगवान वासुदेव, उहाँ शुद्ध चेतना, आत्मा र सर्वव्यापकताको प्रतीक हुनुहुन्छ। भगवान शंकरसन अर्थात हलधर, मानसिक शक्ति, अहंकारको शुद्धिकरण र धैर्यको प्रतीक उहाँ हुनुहुन्छ। तेस्रोमा भगवान प्रदुम्न, उहाँ उच्च बुद्धि, विवेक र सृजनात्मक ऊर्जाको प्रतीक हुनुहुन्छ। चौथोमा भगवान अनिरुद्ध, उहाँ नियन्त्रित मन र वर्तमान क्षणमा उपस्थित रहने क्षमताको प्रतीक हुनुहुन्छ। जब साधकले यी 4 तत्त्वलाई आफ्नो भित्र सन्तुलित गर्दछ, तब उसको आन्तरिक वातावरण नै वैकुण्ठ, जहाँ कुनै कुण्ठा वा मानसिक विकार हुँदैन, भन्न पुग्दछ। मुख्य साधना गर्नु अघि प्रायश्चित र देह शुद्धिको विधान छ। यसको अर्थ आफ्ना पुराना नकारात्मक संस्कार, अपराध बोध र पापहरूसित मानसिक रूपमा मुक्त हुनु हो। जबसम्म मन विगतको बोझबाट मुक्त हुँदैन, तबसम्म ध्यान गहिरो हुन सक्दैन। त्यसपछि साधकले आफ्नो जीवन सङ्गिनी स्त्री ऊर्जाको साथमा बसेर पूजा गर्नुपर्दछ। यो संसारमा प्रकृति र पुरुष अर्थात् ईडा र पिङ्गलाको सन्तुलनको प्रतीक हो। मण्डपमा प्रज्वलित गरिने 4 अखण्ड दीपहरू हाम्रा 4 अन्तस्करण, मन, बुद्धि, चित्त र अहंकारलाई सधैँ सजग र प्रकाशमान राख्ने प्रतीक हुन्। साधनाले जब परिपक्वता लिन्छ, तब साधकले परम चेतनालाई अर्घ अर्पण गर्दछ। अर्घ अर्पण गर्दा यो मन्त्र उच्चारण गर्नुपर्दछ। नमस्कार प्रपन्नाय राधा शैतमे अर्घ गृहणवे, अर्थात् हे प्रकृति र पुरुषका साक्षात स्वरूप, म आफ्नो सम्पूर्ण अहंकार र अस्तित्व हजुरको चरणमा समर्पण गर्दछु। मेरो यो सचेत अर्घ स्वीकार गर्नुहोला। त्यसपछि साधकले साष्टाङ्ग दण्डवत प्रणाम गर्नुपर्दछ। भुइँमा सिधा सुतेर प्रणाम गर्नुको अर्थ वैज्ञानिक र आध्यात्मिक अर्थ हो आफ्नो अहंकारलाई भुइँमा खसालेर पूर्ण रूपमा शून्य हुनु। जब मनुष्य शून्य हुन्छ, तब मात्र ऊ अनन्तसँग एकाकार हुन सक्छ। आदरणीय श्रोता, यस अध्यायमा वस्त्र, अन्न, जुत्ता र विभिन्न वस्तुहरूको दानको चर्चा छ, जसलाई रूढिवादी नजरले हेर्दा यो केवल वस्तु लेनदेन देखिन्छ, तर यसको वास्तविक आध्यात्मिक दर्शन अनाशक्ति भाव हो। वस्त्र र आभूषणको दान यसले सिकाउँछ कि बाह्य पहिचान र भौतिक सुन्दरता स्थायी होइनन्, आफूसँग भएका उत्तम वस्तुहरू अरूलाई सहजै सुम्पिन सक्नु यो मनको उदारता हो। 8 प्रकारका पद र जुत्ताको दान यो जीवनको यात्रामा हिँड्ने अन्य यात्रुप्रति करुणा र सहानुभूतिको प्रतीक हो। जुत्ताको दानले सिकाउँछ कि अध्यात्मको मार्गमा हिँड्ने साधकका खुट्टामा नम्रता हुनुपर्छ र उसले अरूको मार्गलाई पनि सहज बनाउन मद्दत गर्नुपर्छ। त्यस्तै श्रीमद् भागवत महापुराणको दान यो सबैभन्दा ठूलो दान हो। भागवत कुनै साधारण पुस्तक होइन, यो सर्वोच्च ज्ञान र आत्म साक्षात्कारको वाणी हो। ज्ञानलाई आफ्नो भित्र मात्र सीमित राख्नु यो स्वार्थ हो। आफूले पाएको आध्यात्मिक प्रकाश अरूलाई बाँड्नु नै ज्ञानको वास्तविक दान हो।
महर्षि वाल्मीकि साधकलाई बिउजाउँदै भन्नुहुन्छ, हे राजन, यो संसारमा हाम्रो जीवन कमलको पातमा रहेको पानीको थोपा जस्तै चञ्चल र क्षीण भङ्कर छ। जीवनम जलबिन्दुवत चञ्चलम। हाम्रो चेतनालाई रूपान्तरण गर्ने र अनासक्तिको अभ्यास गर्ने काममा भोलि भनेर ढिलाइ गर्नु हुँदैन। शुभ र कल्याणकारी कार्य अहिले र यसै क्षणमा गर्नुपर्दछ। जसले यस प्रकार आफ्नो अहंकारलाई विसर्जन गरेर चेतनाका आयामहरूलाई बुझेर अनासक्त भई जीवन जिउँछ, उसको मृत्यु एउटा उत्सव बन्दछ। उनीहरूका लागि अलौकिक विमान आउनुको अर्थ हो उनीहरूको चेतना यति उच्च हुन्छ कि मृत्युको समयमा उनीहरूको तल्लो चक्रबाट मुक्त भएर उर्ग गतिमा जान्छन्। त्यस्तो मुक्त आत्मा गोलोकको धाममा प्रवेश गर्दछ। गोलोक कुनै भौतिक स्थान मात्र होइन, यो त परम आनन्द, पूर्ण शान्ति र शुद्ध चेतनाको त्यो अवस्था हो जहाँ पुगेपछि मनुष्य जन्म मृत्यु रोग र मानसिक कष्टको द्वन्द्वबाट सधैँका लागि मुक्त हुन्छ। सुतजी भन्नुहुन्छ, हे ऋषिहरू, महर्षि वाल्मीकिले राजा दृढ धनुवालाई पुरुषोत्तम मासको साधनाको यो परम पावन आन्तरिक र कल्याणकारी रहस्य बुझाउनु भयो। यो सुनेर राजाको मनमा सम्पूर्ण संशयहरू हटे। उनले बुझे कि अध्यात्म कुनै बाह्य प्रदर्शन होइन, यो त आफ्नो भित्रको कसिङ्गर सफा गरेर परमात्मासँग एकाकार हुने विज्ञान हो। राजा दीन धनुवाले यस चेतनालाई आफ्नो जीवनमा कसरी उतारे र उनी कसरी आत्म साक्षात्कारको शिखरमा पुगे, यो सम्पूर्ण अलौकिक वृत्तान्त अब आगामी 26 अध्यायमा प्रकट हुनेछ। तबसम्मका लागि आफ्नो भित्रको त्यो परम प्रकाशलाई चिन्नुहोस् र भन्नुहोस्, श्री राधा पुरुषोत्तम भगवान की जय। श्री राधा पुरुषोत्तम भगवान की जय। श्री राधा पुरुषोत्तम भगवान की जय। इति श्री पद्म पुराणे अधिक मास महात्मे आध्यात्मिक व्रतोधापन विधि नाम 25 अध्याय सम्पूर्ण। जय श्रीमन नारायण, जय श्री हरि।